0: रेडियो टाइगर 99.3 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुन रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ।
1: यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: अहिले बिहानको 6 बज्यो।

नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा

0: एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 22 गते सोमबार, सन् 2026 जुलाई 6 तारीख असार कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो।
0: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम उल्लेख्य बढ्दो, 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
1: डेगीबाट जोगिन सरकारको आग्रह, बर्ड फ्लू नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने विज्ञको सुझाव।
4: स्वास्थ्य संकटका घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो, मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, पशु पन्छीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरा जानकारी हुन्थ्यो।
0: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी, आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेण्डा।
1: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा, पानी परेपछि इङ्ल्याण्ड र मेक्सिको बीचको खेल 1 घण्टा पछि सर्यो, महिला T20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
0: प्राविधिक शिक्षा आजको आवश्यकता,
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था, नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
0: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
0: फोन 01-5221-12 52-21-00 छ, 97-4-18-20-96।
3: वेबसाइट www.nec.edu.np।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आउँदो आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आउँदो वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। बजेटले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ। बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको हो। विगतका वर्षमा मौद्रिक नीतिमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो। यस वर्ष चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी तीन भाग छुट्टा छुट्टै जारी हुने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनु भएको छ। मौद्रिक नीति कहिले जारी हुन्छ भन्ने बारे अहिले भन्न सकिँदैन, तयारी भइरहेको छ। अन्तिम टुङ्गो लागेपछि सार्वजनिक हुन्छ, उहाँले भन्नुभएको छ। यद्यपि मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था आइतबार हिजोको सञ्चालक समिति बैठकबाट समेत पारित भइरहेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले काबू बाहिरको परिस्थिति फोर्स मेजरले प्रत्यक्ष असर गरेका पूर्वाधार आयोजनाहरूका ठेक्कामा म्याद थपको लागि बाटो खोलेको छ। यो प्रक्रिया अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मातहतका निकायहरूलाई परिपत्र गर्नुभएको छ। फोर्स मेजर भनेर अहिले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिइएको छ। मध्यपूर्वमा फागुन 16 अमेरिका, इजरायल र इरान सम्मिलित युद्ध शुरू भयो। त्यसको केही दिनपछि निर्माण क्षेत्रमा प्रयोग हुने इन्धन लगायतका निर्माण सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि हुन पुग्यो। त्यसले निर्माण लागत वृद्धि हुन जाँदा निर्माण व्यवसायीले काम गर्न सकेका छैनन्। त्यसैलाई सहजीकरण गर्नका लागि म्याद थपको व्यवस्था ल्याएको मन्त्रालयका अधिकारीहरूको भनाई छ। अब निर्माण व्यवसायीहरूले पेश गरेका म्याद थपका निवेदनहरूमा सम्बन्धित आयोजना प्रमुखले यथार्थपरक मूल्याङ्कन गर्ने काम शुरू हुनेछ। मूल्याङ्कनपछि काबू बाहिरको स्थितिको प्रत्यक्ष असर भएका जायज निवेदनमा कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाइनेछ। त्यसपछि आयोजना अनुसार ठेक्काको अवस्था हेरी म्याद थप गरिनेछ। पूर्वाधार मन्त्रालयले मूल्य वृद्धिको बाहनामा पूर्ववत लापरवाहीबाट भएको ढिलाइमा भने म्याद थप नगर्ने स्पष्ट पारेको खबर कारोबार दैनिकमा छ।
5: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिने क्रम उल्लेख्य बढ़ेको छ। सन् 2020 यता मात्र 2 दर्जन भन्दा धेरै त्यस्ता ठूला अन्तर्राष्ट्रिय होटल चेन नेपाल भित्रिएका छन्। COVID-19 महामारी र त्यस यता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका धेरै क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्राण्डहरू नेपाल भित्रिएका हुन्। पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन्। तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका 4 स्तरका होटल तथा रिसोर्टको संख्या 335 पुगेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम शुरू गरेको छ। गएको 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्का राख्ने काम अघि बढ़िसकेको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम शुरू भइसकेको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
5: सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर दैलोसम्म पुर्याउने भन्दै 7 प्रदेश बने तर नागरिकलाई सहज र छिटो सेवा सुविधा दिने भन्दा संसदीय राजनीतिका विकृतिले प्रदेश सरकार नराम्ररी गाँधिए अरू त अरू बजेट विनियोजनमा देखिएका संसदीय राजनीतिका विकृति र विसंगतिले प्रदेश सरकार आलोचित छन्। त्यसमा पनि प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै सत्तासीन सांसदहरूको तीव्र असन्तुष्टिका कारण कतै प्रदेशसभामा बजेट पेश हुन सकेका छैनन् त कतै प्रदेशसभा अवरूद्ध छन्। सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते मध्यराती प्रदेशसभामा प्रस्तुत गरेको बजेट 22 दिनसम्म पनि प्रदेशसभामा टेबल हुन सकेको छैन। प्रदेशमा गौरवका योजना प्राथमिकता राख्नुको साटो मधेस सरकारले मुख्यमन्त्री टुक्रे र खुद्रे योजना समावेश गरेपछि त्यहाँ पनि दलहरूमा तीव्र विवाद भइरहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमा मनपरी गरेको भन्दै आउँदो आर्थिक वर्ष 2083-84 पेश भएका बजेट प्रदेशसभाबाट पारित हुन सकेका छैनन्। प्रदेशका बजेट मन्त्रीकै मनोमानी शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। काया कैरनमा बर्ड फ्लूको जोखिम र नियन्त्रणको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
8: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो, पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिनेका मूल्यले बढ्दो, अतिक्रमित जग्गा रोकका शुरू, प्रदेशका बजेटमा मन्त्रीकै मनोमानी लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। महाशाखाका कोट किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्दा डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। केही दिन यता परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा छ। उहाँले आकाशको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ, त्यही लामखुट्टेले डेंगी सार्ने बताउनुभयो। पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि उच्च रहेको छ। डेंगीबाट बच्न आवश्यक सतर्कता अप्नाउन सबैलाई सरकारले आग्रह गरेको हो। डेंगीपछि अब बर्ड फ्लूको प्रसंग। काठमाडौँ उपत्यका लगायत 11 जिल्लामा अहिले बर्ड फ्लू देखिएको छ। बर्ड फ्लू घरपालुवा तथा जंगली चराहरूमा प्रकोप रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरे पनि संक्रमण फैलिहाल्यो भने भयावह रूप लिने विज्ञहरू बताउँछन्। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरे। यता धेरै ठाउँमा एकैपटक बर्ड फ्लूबाट क्षति भएको अहिले नै हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका लागि सरकारको भूमिका र नागरिकले अप्नाउनु पर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग सम्झना महर्जनले गर्नुभएको कुराकानी।
11: एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भन्दा चाहिँ, अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भने, दुईटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ। इन्फ्लुएन्जा ए देखियो या इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरेको,
12: भाइरसको प्रकारको पनि परीक्षण
11: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका, यो संयन्त्रले काम गर्नु पर्थ्यो। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचार नभएको हुनुपर्छ। अहिले
12: तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन। यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला?
11: अहिले त मैले देख्दाखेरि स्वास्थ्य सङ्कटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो। त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, पशु पन्छीको पाल्ने चाहिँ फार्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो। हल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो, यो त झोक्राएको छ, झोक्राएको किन ल्याउनलाई भन्थ्यो होला, त्यो लान पाइँदैन पनि भन्थ्यो होला। त धेरै फाइदा हुन्थ्यो, झिला भइसक्यो त धेरै।
12: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो?
11: पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो, श्वास प्रश्वास जन्य रोग भयो। श्वास प्रश्वास जन्य रोगमा त अब सिम्पल, हामीले त यहाँ बाटामा हिँड्दाखेरि त्यो एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने, यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटाइ जान्छ नि।
12: पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
11: त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गर्नु हुँदैन। सङ्घले ऐन बनाइदिएपछि प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चल्न सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
12: भनेपछि यो कानून अभावले नै यसमा
11: अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको,
12: विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
11: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्ममै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ त्यो चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट्स लगाउने, मास्क लगाउने, गक लगाउने, अनि त्यसपछि पन्जा लगाउने गर्नु। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु एकिन गरेर मात्रै खानु पर्यो, पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुन सक्छ, त्यसले भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ फेरि हात चाहिँ मजासँग धुनु पर्यो। खाने मान्छेलाई त विशेष चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ के हुँदैन।
5: स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, गए राती केही ठाउँमा कम मात्रै वर्षा भएको छ, पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। भरे राति कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको छ।
6: गौरवको आयोजनाका रूपमा मध्य प्रदेश सरकारले अघि सारेको सौर्य ऊर्जा कार्यक्रम कानूनी झमेला, अन्तर सरकारी समन्वयको अभावमा र संस्थागत कमजोरीका कारण अल्पत्र अवस्थामा पुगेको छ। प्रदेश सरकार गठन भएसँगै सौर्य ऊर्जालाई मधेसको समृद्धिको मेरुदण्ड बनाउने महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको थियो। आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रममा हाम्रो प्रदेश उज्यालो प्रदेशको नारा समेटियो, कानून बनाइयो, बजेट विनियोजन गरियो, लगानी सम्मेलन मार्फत अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्झौता पनि गरियो, तर छ वर्ष बितिसक्दा पनि अहिलेसम्म परिणाम भने निराशाजनक देखिएको खबर आजको नयाँ पत्रिकामा छ। यस्तै बाँकीको राप्ती सोनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाया बाँध बाँध्ने र जिल्लामा झण्डै 43,000 हेक्टर क्षेत्रफलमा सिंचाई पुर्याउने भन्दै निर्माण थालेको सिक्का सिंचाई आयोजना दुई दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन पुगेको छ। आर्थिक वर्ष 2061-62 पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने अधैयामा 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँके जिल्लाको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नैननापुर, खजुरा गाउँपालिका, कोलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाका 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य थियो। निर्माण थालिएको 21 वर्षसम्म सिंचाईको यो लक्ष्य त भेटिएन नै, शुरूआती लागत समेत 4 गुणा बढ़िसकेको खबर गोर्खा पत्रमा छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
13: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
15: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
16: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
17: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

पन्ध्र दिनदेखि तिन महिनासम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाऊ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। समाचार संस्था रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको हो। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिपूर्वक उपाय आवश्यक रहेको बताउनुभयो। साथै उहाँले युक्रेन र रूसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको खबरमा उल्लेख छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन्।
0: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान्डले 2 गरे। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका थिए। दोस्रो गोल 90 मिनटमा गरे। ब्राजिलले 2 पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टीमा गोल गरे। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गरेका नर्वेका हालान्ड 4 खेलमा 7 सहित गोल्डेन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीको बराबरीमा पुगेका छन्।
1: यसैबीच ब्राजिलका स्टार फुटबलर नेइमारले विश्वकप सन् 2026 ब्राजिल बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 34 वर्षीय नेइमारले आफ्नो राष्ट्रिय टोलीको यात्रा समाप्त भएको संकेत समेत दिएका हुन्। खेलपछि संचार माध्यमसँग कुरा गर्दै नेइमारले भावुक हुँदै धेरै प्रयास गरेको र नसक्दा आफूले यहीबाट खेलको अध्याय सक्ने घोषणा गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेइमारले सन् 2010 ब्राजिलको सिनियर टोलीमा डेब्यू गरेका थिए। 16 वर्षपछि त्यही रंगशालामा उनको विश्वकप जित्ने सपना पनि समाप्त भएको छ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप सन् 2026 अन्तर्गत आयोजक मेक्सिको र इंग्ल्याण्ड बीच हुने अन्तिम 16 खेल खराब मौसमका कारण 1 ढिला शुरू हुने भएको छ। अजेता स्टेडियममा आज बिहान 5:45 शुरू हुने तय भएको खेल 1 बिहान 7:45 शुरू हुने भएको हो। मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकाले खेलको समय सारिएको हो। चट्याङको जोखिम बढ़ेपछि दर्शक र कर्मचारी सबैलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ। यो खेलको विजेताले जुलाई 11 मियामीमा हुने क्वार्टर फाइनलमा नर्वेको सामना गर्नेछ।
0: विश्वकप फुटबलको प्रसंगपछि अब विश्वकप क्रिकेटको कुरा। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। लिज फिल्डले 35 बलमा 48 रन बनाइन्। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइबर ब्रन्ट 58 रनमा अभिजित रहन्। फेया केम्पले अभिजित 44 रन जोडिन्। लुसी ह्याम्पटिनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 लिएकी थिइन्। काया कैरनमा अब केही खबर संक्षेपमा। संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पार्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने 1 वर्षमै झण्डै 41 करोड़ भत्ता बाँडेको छ। चालू आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रूपियाँ भत्ता बाँडिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: देशभर 26,45,000 किसान परिवार सूचीकृत भएका छन्। सरकारको 100 बुधे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समावेश गरिएको यस कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 82-83 असार मसान्तसम्म 24,50,000 किसान सूचीकृत गर्ने लक्ष्य निर्धारण गरिएकामा लक्ष्य भन्दा बढ़ी किसान परिवार सूचीकृत भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
0: जापानमा 10 महिना यता 72 नेपालीको ज्यान गएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गएको साउनदेखि अवतार तेस्रो हप्तासम्म 72 नेपालीको ज्यान गएको खबर कान्तिपुरले लेखेको छ।
1: कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि फेरि कार्यान्वयन गरिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर कोरियामा सिपयुक्त श्रमिक पठाउने E7 भिसा कार्यान्वयन गर्न सम्बन्धी देशको नियोगलाई मागपत्र प्रमाणीकरणका लागि निर्देशन दिन अनुरोध गरेको खबर कारोबारमा छ।
0: नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय भेलामा विज्ञापन सम्बन्धी सरकारको पछिल्लो नीतिको चर्को आलोचना भएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेलामा सहभागीहरूले विज्ञापन सम्बन्धी सरकारी नीतिको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन्।
1: हजारौंले रोजगारी पाइरहेको र अर्बौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र उल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई न्यू बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ।
0: काठमाडौँ विश्वविद्यालयले पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारलाई अनुचित सुविधा दिने गरी निर्देशिका बनाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: पशुपति क्षेत्रको धार्मिक गरिमा थप उचो गर्न र बागमती नदीको पवित्रता कायम राख्ने उद्देश्यले बागद्वारदेखि पशुपतिनाथसम्म सिधै शुद्ध जल ल्याउने योजना अघि सारिएको खबर आजको कारोबारमा छ। थोरै भए सरासर, धेरै भए हेराहेर।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी। काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो।
0: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिने क्रम उल्लेख्य बढ्दो। 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
1: डेंगीबाट जोगिन सरकारको आग्रह। बर्ड फ्लू नियन्त्रणमा गम्भीर बन्न सरकारलाई विज्ञको सुझाव।
0: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी। आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन मुख्य एजेण्डा।
1: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इंल्याण्ड र मेक्सिको बीचको खेल 1 घण्टा पछि सर्यो। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। असारे विकाससँग यो कार्टुन सम्बन्धित छ। यहाँ शहरको सड़कमा पानी परेर पोखरी जस्तो भइरहेको ठाउँमा धमाधम पिच बनाउने काम भइरहेको छ। सड़क बनाउने डोजरको ठूल्ठूला पाङ्रा समेत पानीमा डुबेको छ। त्यही जलमग्न पानीका कारण डुबानमा परेका वरपरका मानिस घरको छतमा बसेर उद्धार गर्न आग्रह गरिरहेका छन्। अनि डोजर चालक भन्दैछन्, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिच गरिरहेको देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: असार 27 गते शनिबारको दिन
1: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-4032-82

0: डोल्पामा बाढीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो।
1: दैलेख पूर्ण खोप सुनिश्चित, सल्यानको कपुरकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा।
0: कर्णालीमा खसेको फोर्स गाडीको खोजी कार्य आज पनि जारी, गाडीसँगै बेपत्ता व्यक्तिहरूको अवस्था अज्ञात।
1: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा मेक्सिको बीचको खेल एक घण्टा ढिलो शुरू हुने। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम, गेरुवा एफएम, त्यसै गरी दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी र जाजरकोटको रेडियो हाम्रो पाइलाबाट सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गहिरी गाउँमा आएको बाढ़ीमा परि गम्भीर घाइते भएका 44 वर्षीय रेउली व्यक्तिलाई सुर्खेत ल्याइएको छ। गम्भीर घाइते उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको समन्वयमा विकलाई सुर्खेत ल्याइएको हो। बिहान 1 बजेतिर हिजो सुतिरहेका बेला गहिरी गाउँ खोलामा आएको बाढ़ी घरमा पसेको थियो। बाढ़ीबाट एकजनाको मृत्यु भइसकेको छ भने बाँकी 4 जना घाइते भएका थिए।
1: यसैबीच गैरातीदेखि वर्षा कम भएको छ। पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षाको र मौसम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसअघि 2 रात लगातार मध्यदेखि ठूलो वर्षा भएको थियो। आज दिउँसो र राति भने मध्यदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। महाशाखाको अनुसार आज दिउँसो देशका हिमाल र पहाड़ी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसै गरी मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले बताएको छ। महाशाखाले भरे राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको बताएको हो।
0: सुर्खेत दैलेख र अछाममा ठूलो वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत दैलेख

0: हरिले बताएको छ। धान रोप्न गएका उहाँ रोपाएको काम सके पश्चात चारदा नदीमा नुहाउन जानु भएको थियो। त्यही क्रममा उहाँको डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उहाँका श्रीमानलाई एउटा छोरा कामको सिलसिलामा भारत भएको बताइएको छ।
1: दैलेख जिल्ला पूर्णखोप सुनिश्चितता तथा निरन्तरता तथा दिगोपना घोषणा भएको छ। एक कार्यक्रमका बीच घोषणा गरिएको हो। जिल्ला स्थित सरकार निकायका प्रतिनिधि र कर्णालीका सामाजिक विकास मञ्चीको प्रमुख आतिथ्यतामा घोषणा सभा गरिएको थियो। कार्यक्रममा मन्त्री भण्डारीले खोपको दिगोपनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आगामी दिनमा थप सुदृढीकरण गरिने पनि उहाँले बताउनुभयो। निकट दिक्का आउँदा दिनहरूमा दैलेख अस्पतालबाट मिर्गोला डायलाइसिस सेवा शुभारम्भ हुने भन्दै मन्त्री भण्डारीले मिर्गोलाबाट पीड़ित नागरिकको उपचारमा सहजताका लागि दैलेख अस्पतालको स्तर हुन्थेमा पनि ध्यान केन्द्रित भइरहेको बताउनु भएको छ।
0: उता बाँके जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगंजमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो। स्वास्थ्य मन्त्री घिमिरेले व्यक्ति स्वस्थ रह खोप अभियानलाई अनिवार्य रहेको भन्दै खोप लगाएर बाल बालिकालाई जटिल रोगबाट जोगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा 16 देखि 23 महिनासम्मका 1564 जना बाल बालिकाले खोप लगाएका बताउनुभयो। यीमध्ये 10,799 जना अर्थात 94% बाल बालिकाले सबै आवश्यक खोप प्राप्त गरेको बताउनु भएको छ।
1: सल्यानको कपुरकोट गाउँपालिका 3 कर्णाली प्रदेशकै पहिलो पूर्ण संस्था आगत सुत्केरी वडा घोषणा भएको छ। पालिका स्तरीय यौन तथा प्रजनन स्वास्थ्य समन्वय समितिले प्रमाणीकरण गरेपछि यस्तो घोषणा गरिएको हो। प्रदेश सरकारको मन्त्री परिषदबाट 2083 साल जेठ 28 गते स्वीकृत पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 को नयाँ मापदण्ड पालना गर्दै यो वडालाई प्रदेशकै पहिलो वडाका रूपमा घोषणा गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुभाष हमालले वडा नम्बर 6 र हिजो वडा नम्बर 2 लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने तयारी भएको बताउनु भएको छ। स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार वडा नम्बर 3 स्थित स्वास्थ्य संस्थामा आर्थिक वर्ष 2080-83 देखि 82-83 सम्म 165 जना सुत्केरी संस्था भएका थिए। मापदण्ड अनुसार पूर्ण संस्थागत सुत्केरी वडा वा स्थानीय तह घोषणाका लागि सबै गर्भवती महिलाले 3 वर्षसम्म लगातार पूर्ण संस्थागत सुत्केरी भएको, सबै गर्भवती महिलाले 8 पटक गर्भ जाँच र सुत्केरी महिलाले 4 पटक सुत्केरी जाँच गराएको, सबै महिलाले गर्भ अवस्थादेखि सुत्केरी भएको 45 दिनसम्म 225 आइरन चक्की र क्याल्सियम सेवन गरेको हुनुपर्दछ।
0: कर्णालीका उदयमान सर्जक सिर्जु शाहको उपन्यास बैकनीको गृह विमोचन सुर्खेतको वीरेन्द्रनगरमा भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभा हलमा भएको गृह विमोचनमा लेखक शाहीले बैकनीलाई पढ्ने मात्र नभई अनुभूत गर्ने सबैलाई आग्रह गर्नु भएको छ। उहाँले नीति निर्माण तहमा रहेकाहरूलाई पनि यसलाई पढ्ने र अनुभूति गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लेखक शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविकता अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताउनुभयो। समाजमा महिलाले अझै भोगिरहेका चुनौती र संघर्षलाई कृति मार्फत उजागर गर्ने प्रयास गरेको बताउनु भएको छ। यसै गरी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल तथा विश्लेषक रविन्द्र मिश्रले वैज्ञानिक अब्बल कृतिका रूपमा रहेको बताउनुभयो। नगर प्रमुख ढकालले वैज्ञानिक कर्णालीको महिला योद्धाको बारेमा यथार्थ वर्णन गरेको टिप्पणी गर्नुभएको छ। उहाँले पुस्तक नीति निर्माण तहमा रहेकाले पढ्न बढ़ी जरूरी रहेको भन्दै यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै डाक्टर नवराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्दै यसले कर्णालीको ग्रामीण जनजीवन र यहाँका नारीले भोग्नु परेको संघर्ष बोलेको बताउनु भएको छ। केसीले वैज्ञानिकले कर्णालीका महिलाहरूले पुस्तौं पुस्तादेखि उत्तराधिकारीकै रूपमा पीड़ा सहनु परेको तितो यथार्थ बोकेको बताउनुभयो। यस्तै मल्लले वैज्ञानिक पढ्दा आफ्नै घर र परिवारको कथा पढ़ेको अनुभूति भएको भन्दै यसमा दुःख पीड़ा मात्र नभई अन्याय विरूद्ध लड़ने प्रेरणा पनि जगाएको बताउनु भएको छ। मध्यपश्चिम साहित्यिक विश्वविद्यालय समाजको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष गौरव नेउपानेको अध्यक्षतामा भएको हो भने कार्यक्रमको संचालन निर्मला आचार्यले गर्नुभएको हो। उपन्यास अक्षर आगन प्रकाशन गृहले प्रकाशित गरेको छ। लेखक साईले केही गीत गजल पनि यसअघि रेकर्ड गराइसक्नु भएको छ।

0: धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
2: भर्ना खुल्यो।
3: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओएल र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 0185-37546, 0185-38260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
2: सूचना। तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0383521599, सम्पर्क मोबाइल नम्बर 98480-39117।
4: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेटी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले डोल्पामा बाढ़ीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो। दैलेख लगायत क्षेत्रमा आज पनि ठूलो वर्षाको सम्भावना। दैलेख पूर्ण खोप सुनिश्चित। सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गल्पाको मौरे लेकमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीपमा सवार त्रिपुरा सुन्दरी नगरपालिका 8 डोल्पाका 38 वर्षीय विष्णु थापा रहनु भएको छ। डोल्पा प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना का अन्य 13 जना घाइते भएका छन्। हिजो जगदुल्ला गाउँपालिका 4 माझ गाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001J00052 नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भएर सड़कबाट करिब 20-25 मिटर तल खसेर दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ। चालक सहित अन्य 13 जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला लगिएको छ। उद्धारका लागि चन्द्रनाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ गएको थियो। दुर्घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ।
5: असारे विकास अन्त्य गर्ने नीति लिएको कर्णाली सरकारले असार महिनामै 21 दिनमा मात्रै कुल बजेटको 9.66% बजेट खर्च गरेको छ। जेठ मसान्तसम्म कुल बजेटको 36.26% अर्थात 12,03,56,05,000 रूपियाँ खर्च गरेको सरकारले असारको 21 दिनमा 3,20,69,00,000 बजेटको खर्च गरेको जनाएको छ। प्रदेश सरकारको जेठ महिनासम्मको कार्य सम्पादन गति निकै कमजोर भएको थियो। चालू आर्थिक वर्ष 82-83 सरकारले 32,09,00,000,000 बराबरको कुल बजेट ल्याएको छ। असार 21 सम्म 45.92% अर्थात 15,24,00,000,000 रूपियाँ खर्च गरेको छ। सरकारले बाँकी रहेका 3 दिनमा झण्डै 2,00,00,000,000,000 रकम खर्च हुने आकलन गरिएको छ। 45% बढ़ेर 52% कुल खर्च पुग्ने अनुमान रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत ललित थापाले बताउनुभयो। अर्थमन्त्री राजीव विक्रम सारे असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20,96,20,00,000 खर्च हुने अनुमान गर्नुभएको थियो। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट खर्च बिहोर्ने स्रोत 6,41,00,000,000,000 रकम बचत रकम भनेर राखिएको छ। यद्यपि 18,00,00,000,000,000 रकम पनि कार्यान्वयनमा जाने विश्लेषकहरूले बताएका छन्। चालू वर्षको झण्डै 12-13,00,00,000,000,000 रकम फ्रिज हुने आकलन गरिएको छ।
2: जिल्ला अस्पताल कालीकोटले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दा बिरामी समस्यामा परेको बताएको छ। बीमा कार्यक्रम मार्फत निर्धारण गरिएको दर रेट अनुसार सेवा दिन नसक्ने भन्दै जिल्ला अस्पतालले बीमा अन्तर्गतका उपचार सेवा बन्द गरेको हो। अस्पतालले सेवा रोकेपछि सर्वसाधारण गरीब असहाय तथा विपन्न वर्गका नागरिकहरू सबैभन्दा बढ़ी मारमा परेका छन्। अस्पतालले ठूलो आर्थिक घाटा बेहोर्नु परेको र बीमा बोर्डको दर रेट परिमार्जन भएमा मात्रै पुनः सेवा दिन सकिने र निदै गत जेठ 24 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरेको छ। यसले गर्दा बीमा गराएका सर्वसाधारणहरू अस्पतालबाट उपचार नपाई खाली हात फर्किन बाध्य भएका छन्। अस्पतालमा बीमा कार्डसहित उपचारका लागि पुग्नुभएका पलाताका धनकर्ण बुढाले गुनासो गर्नुभयो। यो समस्या जिल्लाका संयुक्त नागरिकको साझा पीड़ा रहेको छ। दुवै सरकारी निकाय भएकाले छलफल गरेर समस्या टुंगाउनु पर्नेमा बिरामीलाई सेवा नदिएर आन्दोलनको रूपमा सेवा बन्द गर्न उचित नभएको स्थानीय नागरिकको भनाइरहेको छ। नागरिक अगुवा हिकमत जङ मल्लले बीमा बोर्ड र अस्पतालले आसपासमा समस्याको समाधान गरेर तत्काल सेवा शुरू गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार लामो समयदेखि बीमाको भुक्तानी नहुँदा अस्पतालमा चरम आर्थिक भएको बताउनुभयो। यसले गर्दा अस्पतालको नियमित सेवा सञ्चालन, औषधि खरिद तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा पनि गम्भीर समस्या उत्पन्न भएको छ।
5: गत बिहिबार कर्णाली नदीमा खसेको र बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको खोजी कार्य जारी छ। खोजी कार्य जारी भए पनि केही पत्ता लगाउन नसकिएको प्रहरीले बताएको छ। सुर्खेतदेखि कालीकोट जाँदै गएको गाड़ी दैलेखको साङ्गेटाड़ा नजिक दुर्घटनामा परेको हो। 5 जना यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिएको भए पनि अहिलेसम्म कुनै सुराग फेला पार्न नसकेको प्रहरीले बताएको छ। सुर्खेत, चितौन र कुरिन्टारबाट आएको गोताखोर सहितको टीम, ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी गरिरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उद्धारका लागि घटनाका दिन बिहिबारदेखि नै 45 जना सुरक्षाकर्मी टोली परिचालन गरेको बताएको छ। ड्रोन, हेलिकप्टर, क्यामेरा लगायत गोताखोरको टोली 25 जना परिचालन भएर खोजी कार्यलाई तीव्र बनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा गोताखोरको टोली खटाइएको भन्दै घटनास्थल दैलेखको चामुण्डा, भिन्दासनी नगरपालिका साथ साङ्गेटाड़ा सहित सुर्खेत बर्दियाको सीमासम्म नेपाली सेनाको हेलिकप्टरबाट पनि खोजी कार्य भइरहेको बताउनु भएको छ। यसै गरी गाड़ीमा सवार चालक र सवार सचालक सहित 3 जना र अन्य यात्रु रहेको पुष्टि समेत भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।
6: यही असार 27 गते शनिबारको दिन
7: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
2: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको लागि सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
8: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा

0: पटक स्थगित भएको घोषणा गर्नुभयो।
1: दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। दाङको घोराई महानगरपालिका 9 मचाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बंगलाचुली गाउँपालिका 2 का 26 वर्षीय दीपा थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठले थापाको घोराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो। धान रोपिरहेका बेला परेको चट्याङबाट 29 वर्षीय कमला थापा र 24 वर्षीय सन्दीप विग भने घाइते हुनु भएको छ। प्रहरीले घाइते मध्ये कमलाको अवस्था गम्भीर रहेको र सन्दीपको अवस्था मध्यम रहेको भन्दै उनीहरूको स्वास्थ्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाएको छ।
0: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 गोल अन्तरले पराजित गरेको हो। नर्वेको जितमा एर्लिङ हालान्डले 2 गोल गरेका हुन्। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका हुन् भने दोस्रो गोल 90 मिनटमा गरेका हुन्। ब्राजिलले 2 पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेवारले पेनाल्टी मार्फत गोल गरेका हुन्। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक विश्व फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यसअघि ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल सहित गोल्डेन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीको बराबरीमा पुगेका छन्। यसैबीच मेक्सिको र इंग्ल्याण्ड बीचमा हुने अन्तिम स्वरोको खेल मौसम खराबका कारण एक घण्टा ढिलो हुने भएको छ। खेलकै अर्को प्रसंगमा महिला टी20 विश्वकप उपाधि अस्ट्रेलियाले जितेको छ। आज भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटकको विश्व क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गर्यो। पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: ढोल्पामा बाढ़ीमा परेर एकजनाको मृत्यु। गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो।
0: दैलेख पूर्ण खोप सुनिश्चित। सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा।
1: कर्णालीमा खसेको फोर्स गाड़ीको खोजी कार्य आज पनि जारी। गाड़ीसँगै बेपत्ता व्यक्तिहरूको अवस्था भने अज्ञात।
0: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इंग्ल्याण्ड मेक्सिको बीचको खेल 1 घण्टा ढिलो शुरू हुने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: रेडियो भेरी एफएम एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
3: मलाई त कस्तो भोक लाग्छ, कहीँ जाऊँ न खाजा खानु।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51960, 98-481-19336 र 98-488-29966।
1: सूचना:
4: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त

Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया।

0: स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
1: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्षमा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ के भन्छ, फलित ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौ। हामी हरेक दिन 8 बजेसम्म तपाईँ 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग रहन्छौ र तपाईँसँगका विशेष कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेका छौ। हामी 98453 97658 र 98142376 सिधा सम्पर्कमा रहेर हामी तपाईँसँग भएका विभिन्न ज्योतिष अनि धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गरिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन यतिखेर अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचर।

0: आज मिति 2083 साल रहेको छ। आज असार 22 गते, आज सोमबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 6 तारिक, नेपाल सम्वत 1146 तचलागा, रुद्र नाम संवत्सर, श्री सूर्योत्तरायण ग्रीष्म ऋतु, आषाढ कृष्ण पक्ष रहेको छ। आज असारको कृष्ण पक्षको आज सूर्योदयमा परम पवित्र पावन दिन षष्ठी तिथि रहेको छ। 10:59 पला, विशेष गरी हेर्दा बिहानको 9:39 मिनटसम्म, त्यस्तै गरेर आजको दिनलाई पूर्व भाद्रपद नक्षत्रले लिड गरिरहेको छ। 19:22 पला दिनको 1 बजेसम्म, सौभाग्य युग 21:00, भद्राकरण 40:04 पला, आज आनन्द युगमा मुसल युग रहेको छ। आजको दिनमानको समय 34:26 पला, बिहान सूर्य उदय 5:15 जाँदा भयो, साँझ सूर्यास्त 7:01 जाँदा रहनेछ। आज पालो अब ग्रह गोचरको सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् र चन्द्रमाको अवस्था यतिखेर मिन राशिमा छन्। मंगल ग्रहको अवस्था वृष राशिमा, बुध ग्रहको अवस्था यतिखेर हेर्दा विशेषत यतिखेर बुधको मिथुन राशिमा रहेका छन् भने बृहस्पति कर्कट राशिमा रहेका छन्, शनि ग्रह मीन राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा राहु भन्ने ग्रह यतिखेर कुम्भ राशिमा र केतु सिंह राशिमा, आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। आजका दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका दिन कसरी व्यतीत हुन्छ, एउटा कुरो जानकारी गराउँ। आज हामी सम्भवत फोनबाट भन्दा पनि तपाईँहरूको कमेन्टबाट नै तपाईँको चिन्हहरू हेर्ने तयारी गर्दैछौ। धेरैको जिज्ञासा त्यही भयो। त्यसो भएको हुँदा जतिले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, आज फोन लाग्दैन होला, फोन लागेन भने निराश नहुनु होला। तपाईँले हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा गएर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू तपाईँ दिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। अब राशिफलको पालो भएको छ, तपाईँ कमेन्ट गर्दै गर्नुहोला। म तपाईँको आजको राशि कसरी व्यतीत हुन्छ प्रस्तुत गर्छु तपाईँको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा दिन शुभ छन्, मंगल कारक युगहरू छन्। उन्नति र प्रगतिको लागि पनि वातावरण राम्रो छ। सफलताहरू आजबाट तपाईँलाई हात पर्ने युग राम्रो र सकारात्मक ऊर्जा प्राप्त हुने युग छ। उन्नति र प्रगतिको लागि वातावरण राम्रो हुँदै गएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, साथीभाइसँग रमाइलो क्षणको दिन व्यतीत राशिमा देखिन्छ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनु आजको लागि धेरै कुरामा राम्रो रहेको छ भने मन परेका व्यक्तिहरूसँग पनि भेटघाट रहन्छ। पराक्रमिक युग आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुनु आजको लागि स्वाभाविकै रह्यो। मन तपाईँको लागि प्रसन्न रहनेछ। आत्मीयता साटासाट गर्ने युगहरू पनि राशिबाट संकेत देखिएका छन् भने गर्दै आएका हरेक कामबाट सफलता मिल्ने राशिमा संकेत छ। सिंह राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ। रमाइलो क्षणको दिन व्यतीत आजको राशिमा संकेत देखिएको छ भने गर्दै आएका हरेक कामबाट पनि तपाईँको लागि शुभ आजको राशि सिंह राशिबाट संकेत ग्रहमा देख्न सकिने योग रहेको छ। कन्या राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुनेछ। आटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहनेछ। मन तपाईँको लागि प्रसन्न रहनेछ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो राशि कन्या राशिबाट संकेत देख्न सकिन्छ। तुलराशि हुनेको लागि आजको दिनमा लामो दीर्घ यात्राहरूमा सहज हुनेछ। गर्दै आएका हरेक कामबाट तपाईँको लागि सफलतायुक्त दिनहरू देख्न सकिएको छ। मान सम्मानमा वृद्धि रहन्छ भने आर्थिक तार्किक कामहरूबाट पनि सहज हुने आजको राशिमा संकेतहरू ग्रहमा देख्न सकिने योग रहेको छ। सातम्बरको मंगल जग्गाको काम, खेतीबालीको काम, पशु चौपाईबाट मनज्ञ धनार्जन गर्न सकिने योग छ। व्यापारमा भने घाटा बिहोर्नुपर्छ, अलि रिस कडा खालको भइरहेको छ, तपाईँ कन्ट्रोल बन्न सिक्नु भयो भने शुभ हुन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ, आँटेका थाकेका कामहरूबाट पनि सफलता मा राम्रो रहनेछ, मान सम्मानमा पनि वृद्धि रहनु आजको लागि राम्रो रह्यो। मानसिक अलिकति दुःख भए पनि भौतिक रूपमा भने सुखको अनुभूति राशिबाट संकेत धनुलाई देख्न सकिन्छ। मकर राशि हुनेको लागि आज दिनचर्याहरू सकारात्मक बन्दै जाने योग छ, मन तपाईँको लागि प्रसन्न रहनेछ, आजको दिनबाट तपाईँको लागि सकारात्मक ऊर्जा थपिने योग छ भने मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा लामो दूरीको यात्रामा पनि सहज हुने योग छ। आजको दिनमा 7:30 शनि सँगसँगै लग्नमा राहु अनि धनस्थानको चन्द्रमा यसले वाणिज्य कर्ममा केही सकारात्मक ऊर्जा दिएको छ भने लामो दूरीको यात्रामा पनि सहज हुनेछ, मन तपाईँको लागि प्रसन्न रहनेछ। अन्त्यमा मीन राशि हुनेको लागि आज गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनु आजको लागि राम्रो रह्यो, मानसिक तनाव पनि कम हुने योगहरू राशि मीन राशिबाट संकेत देखिन्छ। इष्टमित्रहरूले आजको दिनमा सकारात्मक ऊर्जा प्राप्त गर्ने योग पनि राम्रो छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा पनि लागिरहेको छु म र तपाईसँग भएका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरू धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। तपाईँ फोन नगर्नु, आज मैले अघि पनि भने हामी तपाईँसँग फोनमा कुराकानी गर्दैनौ। हामी आज हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा गएर जसले कार्यक्रम सुनिरहनु भएको छ त्यहाँबाट आएका कमेन्टलाई मजाले लिनेछौ। तर कमेन्ट गर्दाखेरि तपाईँ कुन जिल्लाको कुन गाउँबाट बोल्दै हुनुहुन्छ, हामीलाई कम्तीमा तपाईँ जिल्ला मात्रै नभनेर तपाईँको गाउँपालिका गाउँ भनिदिनु भने कति खुसी लाग्छ, तपाईँको गाउँ कहाँ रहेछ थाहा हुन्छ, अनि तपाईँ को बोल्दै हुनुहुन्छ नाम पनि प्रष्ट लेख्नु होला। हामी माथि भएको आइडी पढ्नेवाला छैनौ, नाम पनि लेख्नु भएन भने फेरि चिनाएर गाह्रो हुन्छ। अनि तपाईँले कसको बारेमा जानकारी लिन चाहनुहुन्छ सबै खुलाएर साल लेख्दाखेरि सकभर नेपालीमा लेख्नु होला, अनि महिना लेख्दाखेरि चाहिँ वैशाख जेठ असार साउन यसरी लेख्नु होला, गते लेख्नु होला, अनि जन्म समय लेख्नु होला, जन्मेको बार लेख्नु होला, प्रश्न खुलाएर जन्मेको जिल्ला लेख्नु होला, र जिज्ञासा पनि साथसाथमा लेख्नु भयो भने तपाईँको हामी यहाँबाट चिना हेर्न समर्थ हुन्छौं। अन्यथा तपाईँको चिना हेर्नलाई हामी अलिक गाह्रो हुन सक्छ है। त्यस्तो भएको हुँदा तपाईँले प्रष्ट रूपमा खोलेर कमेन्ट गर्नुभयो भने धेरै कुरामा हामी तपाईँको लागि जानकारी दिनेछौ। तपाईँको कमेन्टतर्फ हामी लाग्छौं, धेरैको कमेन्ट आउन सक्छ, तपाईँको कमेन्ट आज पालो पर्न सक्छ, फटाफट रूपमा तपाईँ कमेन्ट गर्नुहोला। पहिलो कमेन्ट यतिखेर आइरहेको छ, मेरो हातमा परेको छ, पाखरिन लाल कुमार मंगल केटा लेख्नुहुन्छ। अब यो आइडी हो उहाँको, उहाँले के लेख्नु भएको सुन्नु है। अब राजे राजे गुरु, मेरो जन्म ओखलढुङ्गा मेघरुलन छ श्रेचौर पत्करीमा भएको हो भन्नुभएको छ। न साल महिना गतिसम्म मिला लेख्नु भएको छ, न जन्मेको जिल्ला लेख्नु भएको छ, न जन्मेको हेर्नु। यहाँ उहाँले के लेख्नु भएको छ भने 2049 साल अनि 03/11 बिहिबार भएको हो। राम्रोसँग हेरिदिनु होला। अब के हेरिन्छ, समय छैन, जन्मेको जिल्ला छैन, कहाँदेखि सुन्दै हुनुहुन्छ, कुन रेडियोबाट सुन्नुहुन्छ, केही पनि थाहा छैन, कसरी हुन्छ होइन। यो भएन भने हेर्न धेरै कुरामा गाह्रो हुन्छ हजुर, बुझ्नु पनि भएन। अनि हामीलाई तपाईँले सबैभन्दा तपाईँहरू नआतिकन मजाले चाहिँ हामीलाई कमेन्ट गर्नुभयो भने पालो आउँछ। अर्को कमेन्ट छ, म नाम पढिनँ, राजे राजे गुरु म पाँच थर फिदिमबाट हो भन्नुभएको छ। यो अङ्ग्रेजीमा गुटुङ टुङ टुङ लेख्नु भएको छ, न उहाँले जिज्ञासा राख्नु भएको छ, केही पनि छैन, नआतिनु सजिलो, पालो आउँदैन है, कसले लेखा हो थाहा छैन। अर्को कमेन्ट छ, हामी राजे राजे गुरु म अर्घाखाँची जिल्लाबाट रेडियो सिद्धगङ्गा एफएम दैनिक रूपमा सुन्ने गर्दछु। आज म आफ्नो छोराको बारेमा हेर्न चाहन्छु भन्नुभएको छ। अब अर्घाखाँचीबाट को बोल्दै हुनुहुन्छ, नाम लेख्नु भएको छैन, कसरी हेर्नुहुन्छ न। तपाईँ चाहिँ हामीलाई स्पष्ट रूपमा भनिदिनुहोस् है भन्ने, हामीले मागेका तपाईँहरू स्पष्ट रूपमा नदिने कसरी हुन्छ भनौँ न। त्यही भएर तपाईँहरूले जिज्ञासाहरू राख्दाखेरि एकदम मिलाएर राख्नुहोला, अन्यथा चिनाएर गाह्रो छ हजुर। मैले फेरि पनि भने तपाईँले हामीलाई चिना टिप्पणी विश्लेषण गराउँदै हुनुहुन्छ भने कम्तीमा तपाईँले आफ्नो सबै कुराहरू डिटेल्समा लेखेर नातिनु न हो। कतिजना कमेन्ट आउँछ, 10-12 कमेन्ट आउँछ, पालो आइहाल्छ नि, सबैको कमेन्ट मिल्दैन, तपाईँको कमेन्ट राम्रो होस् न। धन बोहरा जय श्री राजे गुरु भन्नुभएको छ। अब राजे राजे त भन्नै पर्यो होइन। अब अर्को कमेन्ट आएको छ, राधे राधे गुरुदेव, म सनातन सुन्दैछु लिम्चुङबुङ तीन उदयपुरबाट, देवीका पोखरेल कुमाई भन्नुभएको छ, राम्रो कमेन्ट लेख्नु भएको छ। आज म आफ्नै बारेमा जान्न चाहन्छु, लु जा अब उहाँकै पालो आयो के गर्ने त, अब सबैको पालो हटाइदिएर उहाँकै पालो आयो। एकदम राम्रोसँग कमेन्ट लेख्नु भएको छ, उहाँको कमेन्ट हेर्नु होला गएर। 50 सालको जेठ महिनाको 14 गते अनि बिहिबार भन्नुभएको छ, दिउँसो ठिक 2 बजे भन्नुभएको छ, ठ्याक्कै लेख्नु पर्यो क्या, नआत्तिकन लेख्नु पर्यो, अनि नै बल्ला पालो आउँछ। अनि 2 बजे उदयपुरमा मेरो जिज्ञासा भन्नुभएको छ, उदयपुरमा जन्म भएछ, अब उहाँको जिज्ञासा पनि सुन्नु होला तपाईँहरूले। हाम्रो पात्रमा गएर कमेन्ट हेर्नु होला, फेरि गुरुले यतिकै भनौँ भन्नु होला। फेरि पारिवारिक सम्बन्ध भन्नुभएको छ, सबैभन्दा पहिले पारिवारिक सम्बन्ध हेरिहालौँ। 50 सालको जेठको 14 गते बिहिबार 2 बजे दिउँसो उदयपुरमा अश्लेषा नक्षत्रको तेस्रो भावमा डेबाट डेल कुमारी अश्लेषाको शान्ति तुरुन्तै गर्नुहोला, राम्रो हुन्छ। लग्नमा बृहस्पति छ, राम्रो भाग्य भएको मान्छे, अलिकति मंगल निज भएको छ, मंगल निज हुने मान्छे अलिकति पारिवारिक अवस्थामा थोरै दुःख पाउन सक्छन्। फेरि तपाईँको घरमा पितृको दोष पनि छ, सूर्य ग्रहण युग पनि छ भाग्य स्थानमा, यसले गर्दा पनि अलिकति पारिवारिक समस्या आयो। 7 घरमा शुक्र उच्च छ, श्रीमान एकदम आफ्नो हावी हुने, भोलिको दिनमा कहिले काहीँ झगडा, फेरि लग्नमा बृहस्पति तपाईँको छ, तपाईँ पनि एकरो स्वभावको हुनुहुन्छ भनेको श्रीमानलाई जित्न खोज्नुहुन्छ, उहाँ पनि 7 घरमा शुक्र उच्च छ भनेपछि कतै न कतै अलिकति गडबडी हुन सक्छ। त्यसमा पनि मंगलबार आइतबार व्रत बस्नु होला, राम्रो हुन्छ। अर्को छ जिज्ञासा, व्यापार व्यवसाय भन्नुभएको छ, व्यापार व्यवसाय राम्रो छ, फेरि अर्को हिसाबमा महालक्ष्मी युग छ, मंगलबार व्रत बसेर गणेशको हनुमानको पूजा गरेर हनुमान चालिसा पाठ गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। आनी बानी बोलचाल भन्नुभएको छ, जस्तो मैले भनिहालेँ, तपाईँ अलि आफ्नो जिद्दी स्वभावमै हुनुहुन्छ, श्रीमानसँग चाहिँ अरूसँग राम्रै छ। शिक्षाको लागि शनि हो, शनिले कमजोरी बनाइदिन्छ। स्वास्थ्य भन्नुभएको छ, स्वास्थ्यमा देब्रेपट्टिका शरीर दुख्ने पोल्ने हुन सक्छ, रगतमा र टाउको दुख्ने समस्या बढी आउँछ है। रोजगार भन्नुभएको छ, रोजगारको लागि त अब सरकारी जागिरमा उन्नति प्रगति कमै हुन सक्छ। लग्नमा बृहस्पति भएको मान्छे अध्यापक हुनुपर्ने हो, बेलामा गएर शान्ति गर्नुभएको भए, तर तपाईँलाई 22 वर्षदेखि 30 वर्षसम्म संकटा भन्ने कुरा चलेको छ, यो संकटाको शान्तिहरू गर्ने, संकटाको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। सन्तान प्राप्ति, सन्तान प्रतिको माया भन्नुभएको छ, राम्रै छ, नराम्रो छैन। मांगलिक दोष पितृदोष, मांगलिक दोष तपाईँ हुनुहुन्न, पितृदोष अहिले मैले भनिहालेँ। 2 अङ्क राम्रो हुन्छ तपाईँको लागि, सेतो रङ राम्रो, कालो रङ राम्रो, दक्षिण पश्चिम राम्रो हुन्छ। राधेश्याम भन्नुभएको छ, जरा पनि राधेश्याम, यस्तै गरी पृष्ठ खुलाएर कमेन्ट गर्नुभयो भने पालो आउँछ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौँ। अर्को कमेन्ट छ, अब नाम खुलाउनु भएको छैन, अब कसरी हेर्ने यो कमेन्ट। राधे राधे गुरुजी, म बागलुङमा हाम्रो पात्रबाट टेकराज भट्ट हो भन्नुभएको छ, ए नाम खुलाउनु भएको रहेछ, टेकराज भट्ट हो, सनातन रेडियो नेटवर्क सुनिरहेको छु, मलाई मेरो छोरीको भूत भविष्य र वर्तमान बारे जान्ने इच्छा छ भनेर बागलुङबाट फोन गर्नुभएको छ। बागलुङबाट 71 सालको जन्म भन्नुभएको छ, जेठ महिनाको 23 गते भन्नुभएको छ, जेठ महिनाको 23 गते शुक्रबार भन्नुभएको छ, अनि अपराह्न 4:30 भन्नुभएको छ, 4:30 अपराह्न भनेको दिउँसोको समयलाई भन्छौँ हामी, जिल्ला अस्पतालमा भएको हो, बैतडी भन्नुभएको छ, बैतडीमा भएको जन्म, यो चाहिँ उहाँको कसको रहेछ, यो छोरीको है, छोरीको लागि सुन्नुहोला। 71 जेठ 23 गते 4:30 दिउँसो उत्तर फाल्गुनी नक्षत्रको पहिलो पावबाट टेबाट नाम आउँछ, सिंह राशि हुन्छ है। लग्नमा राहु भन्ने ग्रह, शनि भन्ने ग्रह बसेको छन्, राहु शनिले एकदम समस्या पारिदिन्छ, कालसर्पयोग पनि परेको छ, अलिकति ग्रहहरू बिग्रिएको छन्, कालसर्पयोगको शान्ति स्वस्ति पूजापाठ तुरुन्तै गर्नु, ढिलो भइसकेको छ, किनभने 7 वर्ष पछाडि अहिले संकटा पनि चलिरहेको छ, धेरै कुरामा समस्याहरू ख्याल गर्नु, पढाइमा अलिकति कमजोरी हुन सक्छ, परिवारमा अलिकति अशान्ति हुन सक्छ, होइन सुख शान्ति नहोला अनि फेरि भोलि दुःख पाइन्छ बेला, त्यही भएर बेलैमा शान्तिहरू गर्ने, बेलैमा पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। ग्रहको लागि शान्तिहरू गर्दै, ग्रहको लागि पूजा पाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा सहज हुन्छ है। अर्थपाणीको लागि 3 अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। अर्को कमेन्ट, हामी हेरिरहेका छौं तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी एउटा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको बारेमा हामी जानकारी दिने प्रयास गर्छौं। अर्को कमेन्ट हेरिरहेका छौं हामी। अर्को कमेन्ट छ, राधे राधे गुरु, म मेनु मगर भन्नुभएको छ। मेनुजी हुनुहुन्छ भोजपुरबाट, म हाम्रो पात्रो सनातनबाट सुन्दैछु, मेरो छोरीको बारेमा जान्न चाहन्छु भन्नुभएको छ। छोरीको बारेमा 2082 सालको जन्म भएको छ उहाँको, विशेष गरी असोजको 14 गते भन्नुभएको छ, असोज महिनाको 14 गतेको समय रहेको छ, मंगलबार साँझ 5:53 भन्नुभएको छ, 5:53 जानुभएको छ, यो साँझको भन्नुभएको छ, भोजपुर जिल्लामा भन्नुभयो उहाँले। कसको भन्नुभएको छ उहाँले, छोरीको बारेमा है, भोजपुरको समय रहेको छ। यहाँबाट हेर्दाखेरि के देखिन्छ तपाईँको छोरीको भने 82 सालको असोजको 14 गतेको समय छ, भोजपुरमा जन्म भएको छ। तपाईँको लागि धेरैभन्दा धेरै सकारात्मक ऊर्जाको लागि म तपाईँलाई जानकारी गराउँछु, किनभने हामी चिनाहरू हेर्दै गर्दा धेरैभन्दा धेरै कुराको जानकारी गराउँछौ। 82 सालको असोजको 14 गते 5:53 साँझ भोजपुर जिल्लामा पूर्व श्रद्धा नक्षत्रको तेस्रो भावमा फाल्गुनी नाम आउँछ तपाईँको छोरीको लागि। धनुराशि हुन्छ लग्नमा शनि, असाध्य एकरो, असाध्य जिद्दी स्वभावको मान्छेको चिन्ह देखिन्छ यो। विशेष गरी यसलाई राम्ररी शान्तिहरू गराउने, राम्ररी पूजापाठहरू गराउने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आठौँ माङ्गलिक छ, पछिका दिनमा वैवाहिक जीवन बिग्रिन सक्ने योग छ, तर राज्यिक परेको छ, आत्तिनु पर्दैन। ग्रहहरूलाई विशेष गरी शान्तिहरू गर्दै, ग्रहलाई विशेष पूजापाठहरू गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। चौथो बृहस्पति एकदम राम्रो हो, आमालाई एकदम प्यार गर्ने सुखीको युग छ। 7 वर्षसम्म त्यस्तो धेरै ठूलो रोगहरू लाग्न सक्दैन। त्यस पछाडिका भने ग्रहहरूलाई विशेष ख्याल गर्नु, ग्रहको उन्नति प्रगतिको लागि ग्रहलाई शान्तिहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ। तपाईँको यो ग्रहलाई विशेष गरी मैले यति भने शान्तिहरू गराउने, अगाडि बढ्ने कामहरू गर्नु राम्रो हुन्छ है त। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकैसाथमा तपाईँ सुनिरहनु भएको छ। भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा छौं हामी। केही दिनपछि हामी तपाईँलाई काठमाडौँमा पनि भेट्दैछौ। काठमाडौँमा हामी तपाईँलाई 27 गते शनिबार भेट्ने कि भन्ने पनि हुँदैछ है। अनि हामी तपाईँलाई फेरि 30 गते मंगलबार भेट्ने कि पनि भन्ने हुँदैछ। भोलि म तपाईँलाई ठ्याक्कै जानकारी सबै कुरामा गराउनेछु। यसको लागि तपाईँ रेडियोसँगै रहनुपर्ने हुन्छ। हामी काठमाडौँमा तपाईँहरूसँग भेट्नेछौ चक्रपथ एरियामा एक दिनको लागि, कि तपाईँहरूले अब हामीलाई फोन गरेर जानकारी गराउनु 27 गते भेट्ने, कि जानकारी गराउनुहोस् 30 गते भेट्ने। अब हामीलाई अलिकति सरकारी जागिरमा अथवा विद्यालयमा जाने केटाकेटीलाई पढाउनु पर्ने सबैकोलाई छुट्टी मिल्ने थियो शनिबार, त्यसो भएको हुँदा हामीले हाम्रो मत चाहिँ 27 गते हुन सक्छ। 27 गते काठमाडौँमा तपाईँ र हाम्रो भेटघाट रहनेछ। त्यसो भएको हुँदा अब 27 गते या 30 गते अझै पनि परिपक्व भएको छैन, तथापि हामी 27 गतेलाई रोज्ने कि भन्ने हुँदैछ। भोलि पूरा रूपमा जानकारी गराउँछु र म तपाईँलाई काठमाडौँमा भेट्ने तयारीको सबै कुराको जानकारी गराउँदै अगाडि बढ्नेछु। अहिलेलाई कार्यक्रम 34 दर्पणको यो मध्य भागमा छौ, एकैछिन छोटो दिन्छु विश्राम, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनु होला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँलाई यहाँबाट धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। आज हाम्रो पात्रमा कमेन्टहरू हामीले छानिरहेका छौं। कमेन्ट हामी छान्ने क्रममा तपाईँहरूसँग छौं। एउटा तपाईँको नाम कतै पनि खुलेको छैन, कसको नाम भनेर हेर्ने क्या अचम्म लाग्छ। अब हामीलाई इन्डियाबाट पनि सनातन रेडियो सुनिरहेको छु गुरु राधे राधे भनेर चाहिँ जन्मिति पठाउनु भएको छ, अब उहाँको नाम खुलेको छैन। अब कमेन्ट एकदमै हामीले तपाईँलाई यो सबै कुरामा टाइट गर्दाखेरि तपाईँले चाहिँ केही पनि कुराहरू पूरा गर्नु भएको छैन। त्यसो भएको हुँदा हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भर्खरै एउटा कमेन्ट आएको छ है, एउटा कमेन्ट के आएछ भने राधे गुरु म अहिले रेडियो सनातन सुनिरहेको छु, म भेरी गंगा नगरपालिका सुर्खेतबाट धनसरा खड्का हो भन्नुभएको छ। म मेरी छोरीको बारेमा हेराउन चाहन्छु, छोरीको जन्म मिति भनेर भर्खरै गर्नुभएको कमेन्ट भयो। अहिले सुरु सुरुको भन्दा अहिले कमेन्ट राम्रो आउन थालेको छ है। तपाईँहरू पनि कमेन्ट गर्दाखेरि मिलाएर गर्नुहोला, तपाईँको पालो आइहाल्छ। 82 सालको पुष महिनाको 5 गते शनिबार भन्नुभएको छ, दिउँसो 1:12 जन्म भएको हो भन्नुभएको छ। सुर्खेत जिल्लामा भएको हो, भेरी गंगामा। अरू बेला कार्यक्रम कहाँबाट सुन्ने गर्नुहुन्थ्यो हजुर? तपाईँ यसो मलाई माथि कमेन्ट लेख्नुभयो भने म तपाईँ जानकारी गराउँछु ल। धनसरा जीको छोरीको सिनामा 82 साल पुषको 5 गते 1:12 मूल नक्षत्रको तेस्रो भावमा भानु अथवा भवानी देवी नाम आउँछ, धनुराशि हुन्छ। मूलको तेस्रो भावको मूल शान्ति अवश्य गर्नुपर्छ, धन पिर्ने मूल भन्छ क्या यसलाई, धन पिर्ने मूलको विशेष गरी शान्तिहरू गराउनु, पूजापाठ गर्नु है। महालक्ष्मी एक प्रयास, पैसा राम्रो आम्दानी हुन्छ छोरीको लागि। अहिले स्वास्थ्यमा असाध्य बिग्रिसकेको छ, स्वास्थ्यको लागि विशेष ध्यान दिनु। 6 वर्षसम्म ग्रहहरू बिग्रेका छन्, शान्तिहरू गर्ने, पूजापाठ गर्ने, कवचहरू धारण गर्ने गर्दाखेरि धेरै कुरामा सहज हुन्छ, भाग्यमानी मान्छे हुनुहुन्छ है। समग्र रूपमा राम्रो छ भने आठङ्क

अर्को कमेन्ट छ, श्री हरि शरणम गुरुदेव भन्नुभएको छ, राधे राधे, म नवबुद्ध नगरपालिका वडा नम्बर 4 भकुण्डे बिसी काभ्रे काभ्रे प्लान्चोक भन्नुभएको छ, भकुण्डेबाट भनेपछि रूपक काफले बोल्दैछु। म अहिले रेडियो रोसी 101.6 MHz सुन्दैछु भन्नुभएको छ। रोसी एफएम पनि बजिरहेको छ र सुनि पनि रहनु भएको जानकारी प्राप्त भयो। उहाँले मेरो आफ्नो बारेमा जान्न चाहन्छु भन्नुभएको छ। 2059 साल पौष महिनाको 13 गते भन्नुभएको छ। पौष महिनाको 13 गतेको समय शनिबार भन्नुभएको छ, शनिबार परेको छ। समय शुक्रबारको राति शनिबारको बिहान 4 बजे भन्नुभएको छ। 4 बजे उहाँले जन्मेको जिल्ला चाहिँ लेख्नु भएन सर, बर्बाद भए पनि। रूपकजी, तपाईँ जन्मेको जिल्ला थाहा भएन, सबै कुरो मिल्दै आएको थियो। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। फेरि पनि भोलिको दिनमा पालो पर्यो भने हेरौँला, अहिले भने हेर्न सकिएन, तपाईँलाई पनि विशेष धन्यवाद है त। हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौं। राधे राधे गुरुजी, म सनातन रेडियोबाट सुन्दैछु है, अहिले चाहिँ म मलेसियाबाट छु, मेरो घर 5 तर है भन्नुभएको छ। को हो, नाम खुलाउनु भएको छैन, हरेक चोटि तपाईँले नाम खुलाउनु क्या, अनि बल्ल धेरै कुरामा तपाईँहरूलाई राम्रो हुन्छ है। एउटा कमेन्ट आएको छ, राधे राधे गुरुजी भन्नुभएको छ, राधे राधे, म संजय अधिकारी मोरङ विराट चोकबाट हाम्रो पात्रो एप्स मार्फत रेडियो सनातनको कार्यक्रममा तपाईँको ज्योतिषीय मार्गदर्शन नियमित रूपमा सुन्दै आएको छु भन्नुभएको छ, धन्यवाद छ। कृपया मेरो जन्म विवरण आधारमा भविष्यबारे मार्गदर्शन गरिदिनुहोला भन्नुभएको छ। मोरङको विराट चोकबाट हुनुहुन्छ, सनातन रेडियो नेटवर्क सुनिरहनु भएको छ। 59 साल फागुनको 6 गते फागुनको 6 गतेको जन्म राति 8 बजेर 30 मिनटमा राति भन्नुभएको छ। उहाँले जन्मेको सबै कुरो लेख्नुभयो, 12 लेख्नु भएको छैन। तपाईँलाई पनि सञ्जयजी राम्रो हुँदाहुँदै 12 छुटिसकेको छ, तपाईँलाई पनि फेरि पालो पर्यो भने तपाईँको लागि हेर्नेछु है त। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँसँगका विशेष कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। गुरुले कहाँको कुरा पढ्नु भएको छ, हामी त फोन पनि लाउन सकिँदैन, त्यसले कहाँ लेख्ने होला भन्ने तपाईँलाई मनमा लागेको छ भने हाम्रो पात्रो एप्लिकेशन तपाईँले अथवा हाम्रो पात्रो एप्स डाउनलोड गर्नुहोला। हाम्रो पात्रो एप्सबाट तपाईँ रेडियो भन्ने बक्समा जानुहोला। रेडियोमा गइसकेपछि सनातन रेडियो नेटवर्कमा गएर सर्च गर्नुहोला। रेडियो सुन्दै गर्दा कार्यक्रम मन पर्यो भने रेडियोको तलपट्टि लभ रियाक्ट गर्दै हामीलाई जिज्ञासा त्यहाँबाट लेख्न सक्नुहुन्छ है। लभ रियाक्ट गर्नुभयो भने तपाईँको पालो चाँडो आउन सक्छ है। हामी तपाईँसँग भएका विशेष जानकारी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। राधे राधे गुरु, म बर्दिवासबाट विमल श्रेष्ठ, आज म आफ्नै बारेमा जान्न चाहन्छु भन्नुभएको छ। कुन रेडियोबाट सुन्नुहुन्छ केही लेख्नु भएन। एउटा कुरा सबैदेखि नै बिगार्ने, मैले धेरै जानकारी गराइरहेको छु, कमेन्ट छैन कुनै पनि हेर्न लागेका, एउटा न एउटा कतै न कतै बिग्रिएका छन्। त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने, मैले फेरि पनि भने, तपाईँ सबैभन्दा पहिले कुन जिल्लाको कुन पालिका कुन गाउँबाट को बोल्दै हुनुहुन्छ नाम सहित आफ्नो ठेगाना भन्नु, अनि कसको बारेमा हेर्न चाहनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै गर्नु भएको छ, अनि साल महिना गते समय लेख्नु। महिना लेख्दाखेरि वैशाख जेठ असार साउन भदौ यसरी महिनाको नाम उल्लेख गर्नुहोला, अनि समय पनि भन्नुहोला, जन्मेको बार पनि भन्नुहोला, जन्मेको जिल्ला पनि भन्नुहोला, र राति 12 बजेदेखि बिहान 6 बजेसम्मको चाहिँ अलिकति दुइटै बार भन्नुहोला, सकिन्छ भने सकभर दुइटै गते पनि भन्नुहोला झन् हाम्रो, अनि जन्मेको जिल्ला भन्नुहोला, अनि आफ्ना जिज्ञासाहरू प्रष्ट रूपमा लेख्नुहोला र हामीलाई सुन्दै गर्नुहोला। अब यति भन्दा पनि मान्नु भएन भने कसरी हेर्ने होइन।

त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रष्ट रूपमा तपाईँको बारेमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाको बारेमा हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौं। जुन कमेन्ट तपाईँले लेख्नु भएको छ त्यस्तो कमेन्टलाई पछि तपाईँले एडिट गर्नुभयो भने यहाँ देखिँदैन, भोलि गर्नु, भोलि पनि बरु हामी हाम्रो पात्रबाटै हेरौँला, तर केही भएन। तर तपाईँले एकचोटि भन्दा दुईचोटि फेरि कमेन्ट गर्नुभयो भने त्यो पनि पाइँदैन, बुझ्नुभयो? एकचोटि भन्दा दुईचोटि सञ्जयजीले कमेन्ट कपी पेस्ट गर्नुभएको छ तर त्यसरी पाइएन। हामी तपाईँको अब यो कपी पेस्ट गर्यो भने धेरैवटा आउँछ नि त, झन् त गल्ती काम नगर्नु। एउटै मान्छेको कमेन्ट आक्वाई आक्वाई गर्छ, अरूको पालो आउँदैन। हामी त्यही भएर सबैको कमेन्ट हेर्दैछौँ, हेरिरहेका छौँ। मलाई प्राविधिकबाट पनि साथ दिइरहनु भएको छ साथीहरूले। प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको जानकारी दिने एउटा प्रयास गर्छौं। कमेन्ट छैन, तपाईँका बारेमा हामी जानकारी दिन सकेनौं है। आज हामी फोनमा पनि कुराकानी नगर्ने कुराको जानकारी तपाईँलाई गराइसकेको थिएँ मैले। हामी हरेक दिन कार्यक्रम ज्योतिषतर्फ 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग रहेर कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौं। सूर्य तामाङ, प्रज्ञा घिमिरे लगायत विभिन्न व्यक्तिहरू कमेन्ट धेरैचोटि, राजकुमारजीको धेरैचोटि कमेन्टहरू कपी पेस्ट भएको भाइ भएको भाइ भएको भाइ छ है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गर्ने प्रयास गरिरहेका छौं। एउटा राधे राधे गुरु देव, म 5 थर फिदिमबाट हो, मेरो नाम सुषमा मगर हो, म अहिले रेडियो मित्रीबाट सुन्दैछु, म मेरो छोराको बारेमा हेर्न चाहन्छु भनेर कमेन्ट गर्नुभएको छ। उहाँले आफ्नो जिज्ञासा केही पनि देख्नु के हेर्नु त भने किन आतिर्नुहुन्छ तपाईँहरू? अब पालो आइसके हुन्छ, कमेन्ट पढ्दै गयो, तपाईँको केही पनि लेख्नुपर्ने कुराहरू केही पनि नलेखिसकेपछि के गर्ने भन्नु त? कम्तीमा तपाईँले सबै कुरा क्लियर रूपमा लेख्नुभयो भने पो मलाई यो 1 घण्टासम्म बोलिरहेको बेलामा हेर्न मिल्छ। 1 घण्टाको समयमा तपाईँको एउटा पनि कमेन्ट राम्रो आउँदैन, कति कमेन्टहरू आदि हुँदाहुँदै पनि हेर्नुपर्ने बाध्यता हुन्छ होइन? त्यसो भएको हुँदा तपाईँले पृष्ठ रूपमा खुलेर लेख्नुभयो भने बल्ल थाहा हुन्छ। हामीलाई यतिखेर यो कमेन्टलाई हामीले हेरिहाल्यौँ, 5 जिल्लामा जन्म भएको भन्नुभएको छ, तर नाम मात्र जुराएर छन्नियो। अब 77 सालको असोज महिनाको 21 गते बुधबार बिहान 9:08 मा 5 जिल्ला हस्पिटलमा भएको भन्नुभएको छ। यो छोरा भन्नुभएको छ, छोराको नाम वेदराज नाम आउँछ, वृष राशि हुन्छ है। चिनाहरू अहिले बिग्रिएका छन्, ग्रहण युगहरू लागेका छन्, शान्तिहरू गराउनु, पूजापाठ गराउनुपर्छ। अहिले राहु भन्ने ग्रह पनि चलिरहेको छ, विशेष ध्यान दिनुहोला। राहुको शान्तिहरू गर्ने, महामृत्यु जपहरू गर्ने, कवचहरू लाउने, पूर्णिमाको दिन व्रतहरू भर्ने काम गर्नु है त। यति भने हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। पाल्पाबाट एउटा कमेन्ट आएको छ, पूरै अङ्ग्रेजीमा आएको कमेन्ट हामीले हेर्दै हेरेनौ। अर्को कमेन्ट छ, राजा राजा गुरु, म कालीकोटदेखि वीरेन्द्र बहादुर बुढा, म मेरो छोरीको बारेमा जान्न चाहन्छु। अब कुन रेडीबाट सुन्नुभएको छ, किन नभन्नु भएको छ है? न जिज्ञासा छ, न चाहिँ रेडियोको नाम दिनुभएको छ, कसरी हेर्ने भन्नु त? मैले पनि त एउटा कुनै तपाईँहरूलाई नियम लगाइदिएको छु। अब कमेन्ट भर्खरै फेरि दुईचोटि कपी पेस्ट गरिसक्नु भएको छ, हरि, 1 मिनटमा दुईचोटि कमेन्ट पेस्ट ड्रिङ्क ड्रिङ्क गर्ने कति चाँडो, कति सजिलो है। हामीलाई फेरि राजकुमारजीले पनि कमेन्ट पेस्ट गर्नुभएको छ, त्यो नगर्नुहोला। बढी गर्नुभयो भने पालो आउँदैन, सही गर्नुभयो भने एकैचोटिमा पालो आउँछ। जय श्री राधे गुरु, ध्रुवराज जोशी, दार्चुला जिल्लाबाट रेडियो लिपुलेखबाट सुनिरहेको छु भन्नुभएको छ। ध्रुवजी, एउटा कुरो तपाईँलाई प्रश्न गरिहालेँ, दार्चुलादेखि रेडियो लिपुलेखमा हिजोअस्ति कार्यक्रम आएको छैन भने गुनासो आएको थियो, आज कार्यक्रम आएकै हो पक्का? एकचोटि मलाई त्यो पनि अझ माथितिर जानकारी गराउनु होला। गुरु, आज म आफ्नै बारेमा हेर्न चाहन्छु भन्नुभएको छ। अब उहाँको चाहिँ कमेन्ट राम्रो छ, कम्तीमा नाम खुलाउनु भएको छ, ठेगाना खुलाउनु भएको छ, रेडियोको नाम खुलाउनु भएको छ। यदि मैले तपाईँलाई जुन कुरा सोधेँ, अब भन्नुहोला रेडियोको नाम किन चाहियो,
हामीले पनि तपाईँलाई एउटा नियम त लगाइदिएका छौँ नि त, नियम कहिले पुरा गर्नु भएको, नियमै पालना त गर्नु पर्यो नि, नियमलाई नि तपाईँहरूले मिस चाहिँ पाउनु भएन के। मंगलबार दिउँसोको 5:30 दार्चुला जिल्लाको शैली शिखर नगरपालिका 7-6 बोहरी गाउँबाट भएको भन्नुभएको छ, यो जिल्ला राख्दै भइहाल्छ, दार्चुला जिल्लामा जन्म भएको छ। मेरो जिज्ञासाहरू लेख्नु भएको छ, भविष्यको बारेमा भन्नुभएको छ, शैक्षिक अवस्था, घर परिवारसँगको सम्बन्ध, स्वास्थ्य, आमा बुवासँगको सम्बन्ध, शुभ रंग, शुभ अङ्क र शुभ दिशा सबै भनिदिनु होला, जय श्री राधे राधे गुरु भन्नुभएको छ। ध्रुवराज जोशीको कमेन्ट हेर्दाखेरि 67 सालको पुसको 20 गते 5:30 पूर्वसाढा नक्षत्रको तेस्रो पावमा नाम आउँछ, फणेन्द्र धनुराशि हुन्छ, लग्न मिथुन छ, मिथुन लग्नको मालिक बुधा बुधा गएर बसेको छ, रोगस्थानमा स्वास्थ्यमा अलिकति विशेष ध्यान दिनुपर्ने अवस्था रह्यो, 7 माङ्गलिक छ, अलिकति दिनमा वैवाहिक जीवन पनि बिग्रिन्छ, घरमा पितृको दोष पनि परेको देखिन्छ। यतिखेर ग्रहबाट हेर्दाखेरि संकटा 15 थियो, अहिले संकटा पनि सकिसकेको अवस्था छ, ग्रहको शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अंगारक युग, चन्द्रग्रहण युग, सूर्यग्रहण युगको शान्तिहरू गर्दै अगाडि बढ्नु, पढाइमा धेरै उत्कृष्ट होइन तर बिग्रेको पनि छैन, तर बिग्रिन सक्छ है, पहिले नै ग्रहको विशेष शान्तिहरू गर्दै अगाडि बढ्नु होला। बुवा आमासँग राम्रै छ, घर परिवारसँग सबै कुरामा ठिकै छ, भविष्य राम्रो हुन्छ, तर शान्ति गरेको हिसाबमा मांगलिक शान्ति पनि गर्दै अगाडि बढ्नु। मांगलिक भनेको आँखसँग विवाह गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो पूर्व दिशा पहेँलो रंग राम्रो हुन्छ। तपाईँको लागि पनि विशेष धन्यवाद, ध्रुवराज जोशी हुनुहुन्थ्यो हामीलाई यतिखेर है। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समितिको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। अर्को कमेन्ट आएको छ भर्खरै मात्र, हामीलाई प्रष्ट रूपमा सकि छैन हेरिहालौं। जय श्री राधे गुरु भन्नुभएको छ, राधे राधे, म इलामको माइजोग माईबाट राम लम्साल हो, म सनातन रेडियो नेटवर्कबाट नियमित कार्यक्रम सुन्ने गर्छु, म आज मेरो छोराको बारेमा हेर्न चाहन्छु भन्नुभएको छ। दुईटा प्रश्न गरे, एउटा भर्खरै ध्रुवराज जोशीजीलाई मैले फेरि पनि प्रश्न गरे, अहिले दार्चुला एफएम बजेको छ कि छैन, के अरे लिपुलेक एफएम बजेको छ कि छैन जानकारी गराउनु होला, र इलामबाट राम लम्सालजीले पनि तपाईँ कुन गाउँमा हुनुहुन्छ त्यो पनि लेख्नु होला, अझ खुसी हुन्छु। 80 सालको जन्म भन्नुभएको छोराको हेर्नलाई, भदौ महिनाको 3 गते भन्नुभएको छ, भदौ महिनाको 3 गते आइतबार दिउँसो 1:27 भन्नुभएको छ, 1:27 दिउँसो झापा जिल्लामा हो गुरु भन्नुभएको छ, झापामा जन्म भयो तपाईँको छोराको लागि विशेष जिज्ञासा, स्वास्थ्य, शिक्षा, घर परिवारसँग सम्बन्ध, शुभ रंग, शुभ अङ्क बताइदिनु भए आभारी हुने थिए भन्नुभएको छ। इलामबाट माइजोगमाईमा हुनुहुन्छ, ठेगाना पनि लेख्नु भएको रहेछ, राम लम्साल भन्नुभएको छ, हस्ता नक्षत्रको तेस्रो पावमा नाम जुर्छ, अणबाट नाम आउँछ, 80 सालको भदौको 3 गते 1:27 दिउँसो, हस्ताको तेस्रो पावबाट नाम जुरेको छ, हस्ता नक्षत्रको तेस्रो पावको अणबाट नाम आउँछ, अणको स्थानमा शास्त्रीय उद्धृत अनुसार ठबाट ठाकुर नाम राख्नु, अण अक्षर तर उतापट्टि ठाकुर नाम, कन्या राशि हुन्छ, 4 दिनमा जन्म भएको छ, लग्न वृश्चिक छ, वृश्चिक लग्नको मालिक मंगल, महालक्ष्मी युक्त भएर बसेको छ, आमदामी राम्रो गर्छन्, भोलि धेरै भाग्य मानी मान्छे हुन्, एउटा गुरु चण्डालीको शान्ति बेलैमा गरिदिनु होला यो सानो बच्चालाई, अहिले 8 संकटा छ, संकटाले गुरु चण्डालीको बनाइदिएको छ, 6 घरको राहु शत्रु निवारण हुन्छ, शत्रु त विनाशै गर्छ, तर पनि संकटाको शान्तिहरू गर्नु, गुरु चण्डालीको शान्ति गरेर सधैँभरि बिहिबार घरमा एकदम शुद्ध रहनुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। तपाईँलाई यो कुराको जानकारी गराए, विशेष गरी स्वास्थ्य भन्नुभएको छ, संकटाले केही पिरोल्न सक्छ, संकटा र गुरु चन्द्रले पनि भयो है, महालक्ष्मी छ, पैसा धेरै कमाउने युग छ, शिक्षा भन्नुभएको छ, शिक्षा राम्रै हुन्छ, घर परिवारसँगको सम्बन्ध ठिकै हुन्छ, रङ 4 राम्रो हुन्छ, सबैभन्दा राम्रो चाहिँ कालो रंग, रातो रंग राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ, तपाईँलाई पनि विशेष धन्यवाद छ है। हामीलाई फेरि
अहिले भर्खरै धनसरा खड्काले फेरि अर्को कमेन्ट त्यही अहिलेको कमेन्टलाई कपी पेस्ट गर्नुभएको छ। यतिखेर ध्रुवराज जोशीजीले अर्को कमेन्ट गर्नुभयो, धन्यवाद छ। जस्ती लिपुलेगबाट कार्यक्रम बजेन, आज त बजा छ कार्यक्रम गुरु भन्नुभएको छ, धन्यवाद छ। धेरैको गुनासो आएको थियो। रेडियोका साथीहरूलाई एउटा अनुरोध गर्न चाहन्छु, हामी तपाईँहरू नियमित रूपमा हामीसँग जोडिन सक्नुहुन्छ र नियमित रूपमा हामीसँग तपाईँहरू जिज्ञासाहरू राख्दै हामीसँग तपाईँ धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै अगाडि बढ्न सक्नुहुनेछ। कार्यक्रम दैनिक रूपमा सुन्ने सुनाउने प्रयास गर्नुहोला। कार्यक्रममा धेरैभन्दा धेरै सज्जनहरूले कार्यक्रमको प्रतीक्षा गर्नुभएको हुन्छ। कार्यक्रममा उनीहरूलाई गीत बजाइदिनु भयो भने रेडियोमा त राम्रो हुँदैन। त्यसो भएको हुँदा तपाईँहरूले एकदम ध्यान दिनु जरुरी छ, कार्यक्रमलाई नियमित प्रसारण गरिदिनु होला। कहिलेकाहीँ केही प्राविधिक समस्या हुन सक्छ, म मान्दछु हामीसँग पनि कहिलेकाहीँ हुन सक्ला, तथापि तपाईँ हामी मिलेर कार्यक्रम सबैलाई दैनिक रूपमा सुनाउने प्रयास गर्यो भने धेरै कुरामा राम्रो हुन्छ। आज अलिकति कार्यक्रममा एक दुई मिनट पहिले नै कार्यक्रमबाट आग्रिन्छु। भोलि तपाईँहरू मेरो भेट पुनः हरेको धुनी तरङ्गमा रहनेछ। भोलि बिहानसम्मको लागि आज्ञा दिनुहोस्। तपाईँको दिन मंगलमय, तपाईँको दिन आनन्दमय, तपाईँको दिन भगवत चिन्तनमय रहोस्, तपाईँको दिन सुखद रहोस्। राधे राधे, जय श्री कृष्ण, जय जय श्री राधे।

0: आवाज हो सबका र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्कको। के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्क।

0: आफूले बोर्डमा राख्न शुरू आईसीयू सैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने, इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएन, र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। नेपाल खबरमा अब पूरा खबर। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेशन एएनपीआर प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गर्दै आएको छ। यस्तै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि 80 असार 20 गतेसम्म एएनपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष आईसीयूमा सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आईसीयू सैया उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उसका आफन्तलाई मोबाइल फोन मार्फत सन्देश एसएमएस पठाई जानकारी समेत गराइनेछ। अस्पतालमा आईसीयू सैया प्राय खाली नहुने भएकाले बिरामी आईसीयू सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आईसीयू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिवेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खसखदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। यस्तै पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसरी क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गतेसम्म तोकिएको थियो। वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दीवास आसपासका क्षेत्रमा केही वर्ष यता सर्पदंशको उपचार लिनेको संख्या घटेको छ। बर्दीवास 3 गौरी डाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको संख्या निकै कम भएको हो। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दबाव दिएको इरानी संचार माध्यमहरूले जनाएका छन्। यसअघि कम्तीमा 13 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इण्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो। 3 पूर्वी युरोपेली, 5 अफ्रिकी, 2 खाड़ी क्षेत्रका अरब र 2 प्रमुख पूर्वी एसियाली देश सहित कम्तीमा 13 देशले दबावपछि आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। यसअघि विश्वकपमा केनले 6 गरेका छन्। इंग्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसैकि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपको अन्तिम स्वरमा नर्वेसँग 2-1 अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन्। नेइमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। त्यसर्थ उनले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गोल गरेका छन्। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी।
भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू, आईसीयू सैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने, इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएनन् र मेक्सिकोलाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैँ।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माट किनेको छु, होस लिलाममा राखी माट किनेको छु।

0: Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघसँग।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही साउन 8 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: सबैजनालाई नमस्कार छ है।
4: नमस्कार।
3: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
3: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
3: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
3: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघै।
7: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।
8: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाड़ी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाउने निर्णय भएको थियो। तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै लजमा राखेका सुकुम्बासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यताकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पछि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 को वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्सिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्ब रूपियाँबाट बढ़ेर 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कञ्चनपुरको बेलौडी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौडी, कलकत्ता र गोकुलपुर बजारमा गरी 3 फायर हाइड्रेन्ट जडान गरेको छ। प्रति हाइड्रेन्ट 75,000 रूपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार फायर हाइड्रेन्ट सड़क किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ। गोकुलपुरका स्थानीयवासी राम बहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो। अब विदेशको खबर। चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरी टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ। चीनले भने यसलाई आफ्नो वार्षिक सैन्य कार्यक्रमको नियमित हिस्सा भनेको छ। सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ। चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्ताएको छ। यसैबीच क्षेपास्त्र परीक्षणले जापान सहित देशहरूले पनि देशहरूमा चिन्ता बढ़ाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू भएको खबरमा उल्लेख छ। जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को विजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई 2 पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो, 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 38 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
5: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
7: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
8: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
7: साइना मेडिकल हलका सेवाहरू,
9: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
8: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
8: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
7: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
10: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ड नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एजेन्ट नजिकै भुरीगाउँ बजार बर्दिया।
11: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
12: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
11: अरे अरे सपना, तिमी कता जान लागे कि?
13: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
11: ए रमेश पर्ख न कता हेरेको के
2: कहाँ रहिने दिदी नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है म फेरि नमन सपिङ सेन्टरमा जाइदु
11: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
12: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
11: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582
6: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग छ
14: विदेश आएदेखि जम्मा गरेको पैसा
15: बरु अलिकति खोजेर सुई छानो फेरेर
14: एउटा पकेर बनाउनु तयारी गर्नुहुन्छ

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाखा मोटरसाइकल वर्ल्ड कपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही असार 27 गते शनिबारको दिन
1: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग छ।

0: なってね。
1: デリカルティーのマリーバッチバー

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ये है आपका रेडियो, रेडियो टाइगर वर्दिया की आवाज, वॉइस ऑफ वर्दिया, वॉइस ऑफ वर्दिया।

छोटी हाथ है।

I'm gonna take a look at the camera.

0: त्यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: हो तपाईको आफ्नै रेडियो रेडियो टाइगर 99.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही असार 27 गते शनिबारको दिन
1: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाँचोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
6: ए लिनुस् त।
5: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
6: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
5: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
6: ओहो भिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
5: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
7: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
8: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-4875।
9: यो हो
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ सुन्छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय मैगर कवि लहुद्रा, आजिक कार्यक्रम सुनके अपने हिन कसिन लागल? आशा बा पक्कै फेन आशिषमय लागल हुई। यदि यी कार्यक्रम के लाग अपने के ठन कौनो प्रश्न जिज्ञासा हो सुझाव कलेसे वस्तना का बाइबल सम्बन्धी कौनो पुस्तक पुस्तिका पाएका फिर कलेसे एकदम ढुकचुक निमान का पत्रचार करी। हमार ठेगाना बा कार्यक्रम मुक्ति सन्देश, TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS के लाग मोबाइल नम्बर 98 4705679 ओ NCL के लाग 98 133 00690। वस्तना के फोन नम्बर बा 01559 10 53। यदि अनलाइन मा फेन रेडियो सुनक चाह ठीबी कहले से हमार वेबसाइट हो www.twrnepal.com। म अपना सुन सक्दी।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाघ झै।
2: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98 64 35 80 76, 98 48 0 67 100 र 98 69 54 88.
4: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 5 70 29 0 17 र 98 5 70 35 582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
10: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
11: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ।

0: संसारी स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 98-691-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
1: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला साँझको 6 बजेको छ।
3: Wherever you are, stay connected with the wider world with the beat.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: अर्को चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
1: असारको चौथो हप्ता शुरू भइसक्दा चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाँकी। पुँजीगत खर्च 36% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
2: एक गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
0: श्रीलंकामा कारागारभित्र 2 समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यकाका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनिपा, भक्तपुरको खरीपाटी, नगरकोटको खानेपानी केन्द्र, इचंगु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीड़ितहरूले बताएका छन्। सरकारले 19 गतेसम्म को मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल सञ्चालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्ने सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रूपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। विभिन्न सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरू मध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रूपियाँका दरले रकम दिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई शुरूमा व्यवस्थापनका लागि 25,000 रूपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रूपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
1: यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
0: सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देश दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देश दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ।
1: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्नु नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 10 अर्ब रूपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरेको उहाँको भनाइ छ। 2082 सालको मंगिर मसान्तसम्म बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्स्योट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरैसो बिरामी व्यक्ति मात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो।
1: समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई गरिएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डारण मानिने मध्यप्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% मात्र रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भने वर्षा भएर रोपाई भइरहेको छ।
0: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अरखाँची र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठूलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 493355।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिनजेल हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द, 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई, सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने, असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ, तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासले बजेट भनिने पुँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झण्डै 3.5% अर्थात 67 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारे विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्याधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पुँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
2: हाम्रो पुँजीगत खर्च व्यवस्थापन, विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनु पर्ने हो। कतिपय त काम सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ। कतिपय कामै पनि ढिला गर्ने, जब समय घर्किन लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ। त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असारमै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता बन्दै हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त नमिल्ला, तर अर्को वर्ष भएन, साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोरीको रूपमा लिन सकिन्छ।
11: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम समयमा बढी
10: पानी चाहिँ ताप्ने गर्छौँ, यसैको असर हो हाम्रो समग्र परिवेश।
2: एउटा त नेपाली शैली पनि होला, हामी घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त्यो देख्छौँ नि, अन्तिममा गएर जब समय ढल्केपछि हतार गर्ने नैतिक निर्णयहरूको स्वभावमा पनि त्यस्तै देख्छौँ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौँला नि भोलि गरौँला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलिया हुन्छ, खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भने त हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य होइन कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौँ नि, त्यही आयोजना व्यवस्थापनमा पनि देखिएको देखिएको जस्तो लाग्छ।
10: अहिलेको सरकारले आगामी दिनमा चाहिँ साउनदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो, यो बजेट समयमै खर्च गर्नका लागि निर्माण व्यवसाय पनि यही बेला तातिने, सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढ़ी पहिरो विपदको यही समय छ, यो कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
2: त्यसैको लागि नै जेठ 15 गते बजेट ल्याउन शुरू गरिएको हो। जेठ 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो। भनेपछि अब 15 गतिदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतिदेखि कार्यान्वयन गरिनुपर्ने हो। त्यो हुन सकेको छैन, हामी यो 15 जेठ 15 बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेको छैन, कार्यान्वयन हुन सकेको छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढंगले त्यो किसिमको प्रभावकारी ढंगले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ। यतिखेरसम्म साउन 1 गतिदेखि गर्ने कामको जुन जेठ 15 बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ, पेश भइसकेपछि अब त्यहाँको सरकारमा होइन गणतन्त्र त्यहाँको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि केही समय पर्खनु नै पर्ने हुन्छ।
0: उहाँहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ, नेपाल दर्पणमा खबरको सिलसिला। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेख वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 खर्ब रूपियाँबाट 64.65 खर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले संघको भेटमा अध्यक्ष कान्दलले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.29 अंकले घटेर 2627.1 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 3% भन्दा धेरै ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज थ्री स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रो डलरको सेयर 15% बढेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,41,00,00,000 रुपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता सेयर 3,55,00,00,000 रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: the muscle for the channel back as bonus pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर नवलपरासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले 3,45,99,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
6: नेपालमा शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा एक घण्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ़ने र आमालाई स्तन क्यान्सरको सम्भावना बढ़ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
7: नेपालबाट हराएका दुई पुरातात्विक महत्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एक हो जुन पाटनको युवाहावहीबाट हराएको थियो। अर्को ब्रिकर्ली कला संग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपाणी लोकेश्वरको मूर्ति हो जुन थमेलको विक्रमशिला महाविहारबाट सन् 1980 दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि न्यूयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
6: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानून व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7,000 मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
7: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगोम्बो कारागारमा भएको झडपमा अरू 100 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरू अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ, झडपपछि विशेष कार्य बल र दंगा नियन्त्रण इकाइका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगोम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएको दावी गरेका थिए, तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूहबीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदी बन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू भएको छ। अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाड़ीलाई 3 वटा श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 347 जना खेलाड़ीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाड़ी रहेका छन्। अक्सन मार्फत 7 वटा फ्रेन्चाइज टोलीले 52 जना खेलाड़ी अनुबन्धन गर्नेछन्। क्यानका अनुसार यस पटकदेखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाड़ी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाड़ी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाड़ी रहनेछन्।
6: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 को विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोली बीचको खेल 3-3 बराबरीमा सकिएको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई 2 फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यमल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा एमएल जन्मिएकी थिइनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
6: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
7: चालू आर्थिक वर्षको खाताबन्दी हुन 3 दिन बाँकी, पुँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
6: श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
7: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बसेत पनि बिदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: भाडीले डोल्पाको गौरी गाउँका बासी त्रासमा कर्णाली नदीमा दुईवटा शव भेटिए, परिचय खुल्न बाँकी।
1: असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% मात्र रोपाई सम्पन्न, पोहोरको तुलनामा करिब 31% कम।
0: प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानून बनाउने प्रदेश सरकारको तयारी, अस्पताल व्यवस्थापनमा भने निकै चुनौती।
1: र नर्वे र इङ्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, सर्वाधिक 5 पटकको विजेता ब्राजिल र सह आयोजक मेक्सिको बाहिरी।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली नदीमा दुईवटा शव भेटिएका छन्। एकजना 17-18 वर्षको महिला र 30-35 वर्षका उमेर समूहको पुरूषको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले उनीहरूलाई उनीहरूको परिचय खुल्न र शनाखत हुन बाँकी रहेको जनाएको छ। पुरूषको शव कैलालीको मोहन्याल गाउँपालिका 6 सुङ्गर खालको कर्णाली नदी क्षेत्रमा र महिलाको शव चिसापानीको गुरूङ्गे क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ। शव गत बिहिबार दैलेखको चामुण्डा बिन रासनी नगरपालिका 7 स्थित कर्णाली राजमार्गको साङ्गेतरा बाट खसेको गाडीका यात्रीको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ। गाडीमा सवारमध्ये भीड़मा अड्किएको अवस्थामा फेला पर्नुभएका कालीकोटको पचाल झरना गाउँपालिका नौका 54 वर्षीय जेखे तिरुवाको समेत ज्यान गएको छ। अचेत अवस्थामा दुलो अस्पताल पुर्याए पनि चिकित्सकले उहाँको मृत्यु भइसकेको बताउनु भएको हो। अरू गाडीमा 4 जना यात्रुको अवस्था अज्ञात रहेको छ। गाडीसँगै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका 8 का चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी तथा कालीकोटकै पचाल झरना नौका कामेखेत तिरुवा राजकोट नगरपालिका 2 का सृजना खड्का बेपताउनु भएको छ। चालक र सहचालक एकै घरका दाजुभाइ हुनुहुन्छ। आधुनिक उपकरण सहितको गोताखोर टोलीका साथै 3 वटै सुरक्षा निकायले खोजी जारी राखे पनि अझै उनीहरूको शव भने पत्ता लाग्न सकेको छैन।
0: गत शनिबार रातिदेखि अविरल वर्षाले क्षति गर्न थालेपछि डोल्पाको जगदुल्ला 5 गौरी गाउँका स्थानीय त्रासमा बढ़ेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल राज गिरीले बाढ़ीले 1 जनाको मृत्यु भएको र 6 जना घाइते भएको बताउनुभयो। यसै गरी बाढ़ीका कारण 10 घर परिवार विस्थापित भएका छन्। गिरीले जगदुल्ला गाउँपालिका 5 गौरी गाउँमा लेदो सहितको बाढ़ीले बगाउँदा स्थानीय 56 वर्षीय अन्दाजी आनन्दी विकको मृत्यु भएको र अरू अन्य 6 जना घाइते भएको प्रहरीले जनाएको छ। घरमा पुरिएको अवस्थामा उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी काईगाउँतर्फ लैजाने क्रममा आनन्दीको मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो। उहाँले निरन्तरको वर्षासँगै धुला खोलामा आएको हिलो माटो सहितको बाढ़ी गाउँमा पसेर क्षति गरेको बताउनु भएको छ। बाढ़ीमा परि घाइते भएका 6 जना मध्ये 1 जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
1: कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भन्दै यसका लागि कानून बनाउने जनाएको छ। कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको नीति कार्यक्रममा प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नका लागि कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। प्रदेश अन्तर्गतका सबै अस्पताललाई प्रदेश सरकारको नामबाट नामकरण गरी अस्पतालहरूमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको व्यवस्था गरेर स्तर उन्नति गर्ने योजना नीति कार्यक्रममा समेटिएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यो विषय नीति तथा मात्र सीमित नभई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनु भएको छ। भौतिक पूर्वाधारतर्फ प्रदेश सरकारले प्रदेश अस्पतालको भवन विस्तारको काम करिब 1 अर्ब रूपियाँको लागतमा सम्पन्न गरिसकेको छ। तर प्रतिष्ठान सञ्चालनका लागि भवन विस्तार मात्रै पर्याप्त नहुने भएकाले थप आवश्यक पूर्वाधार निर्माणको काम पनि अघि बढ़ाएको छ। अस्पतालको क्षमता 300 शय्यामा विस्तार भइसक्दा पनि ओपीडी भवन पुरानै भएकाले सेवा व्यवस्थापनमा चुनौती बढ़ेको छ। प्रदेश सरकारले करिब 30 करोड़ रूपियाँको लागतमा नयाँ ओपीडी भवन निर्माणको काम अघि बढ़ाएको मन्त्री भण्डारीले बताउनुभयो। प्रतिष्ठान सञ्चालनको मोडालिटी तयार गर्दै प्रदेश सरकारले गठन गरेको वरिष्ठ मुटु रोग विशेषज्ञ भगवान कोइरालाको समेत जकर्तामा रहेको अध्ययन समितिको प्रतिवेदनका आधारमा प्रतिष्ठान सञ्चालनको छनछान गर्नको तयारी अघि बढ़ाएको मन्त्री भण्डारीले बताउनुभयो। प्रतिष्ठान स्थापना गर्नुको मुख्य उद्देश्य केवल भवन थप्नु वा अस्पतालको नाम परिवर्तन गर्नु मात्र नभई कर्णालीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु र प्रदेशलाई दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्नु रहेको प्रदेश सरकारको दावी छ। केहीले भने प्रतिष्ठान बनाउने कुरा व्यवहारिक र सहज नभएको भन्दै यसलाई कसैको स्वास्थ्यमा प्रयोग गर्न स्वार्थमा प्रयोग गर्न नहुने पनि बताएका छन्।
0: यसैबीच हामीले मन्त्री भण्डारीलाई प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भनेर नीति कार्यक्रममा ल्याउने तर काम अघि नबढ्ने किन हो भनेर सोधेका छौं।
2: यो प्रतिष्ठान बनाउने कुरा नीति कार्यक्रममा आइरहनाले काम पनि अघि बढाएको छ। पहिलो कुरा त्यसका लागि संरचना चाहियो। संरचना भनेको दुईटा संरचना, एउटा कानूनी संरचना चाहियो, एउटा भौतिक संरचना चाहियो। भौतिक संरचनाहरूमा प्रदेश सरकारको तल्ला थाप गर्ने काम करिब अरबको एमआरमा खर्च गरेर प्रदेश सरकारको हामीले संस्थान निर्माण सम्पन्न गर्यौँ। अब त्यसले मात्रै नपुग्नु भयो, यदि प्रतिष्ठानै बनाएपछि त हामीसँग के हुन्छ, एकजना प्रोफेसर हुन्छ, एकजना असिस्टेन्ट प्रोफेसर, एकजना असिस्टेन्ट प्रोफेसर हुन्छ, एकजना रिटायर हुन्छ, एकजना एमडी बनाउनलाई तिनजना फेरि के हुन्छ थप हामीसँग डाक्टर चाहिन्छ। त्यो थप तिनजना डाक्टर चाहियो भने त्यसका लागि त के चाहियो, फेरि उनीहरूले त बिरामी हेर्ने हो, पढाउने पनि हो, पढाउनु पढाइसँगै उनको काम भनेको बिरामीलाई हेर्ने हो नि त, पढाइ नै बिरामी हेर्नु भएपछि त्यसका लागि हामीसँग ओपिडी चाहियो। अहिले हामीसँग त्यसो ओपिडी छैन, अहिले हामीसँग 50 बेडको अस्पतालको ओपिडीमै हामीले के छ अहिले सेवा दिइरहेको छौँ। त्यही भएर यो वर्ष ठेक्का लगाएर 30 करोड नामको ठेक्का लगाएर प्रदेश सरकारले ओपिडी बिल्डिङ तल्फे भन्दै ओपिडी बिल्डिङ बनाउँदैछ। अब अहिले भनेको हामीले त्यसको लागि अध्ययन गर्ने सम्मान के छ कसरी चलाउँ भनेर भगवान कोइलाको नेतृत्वको एउटा टोली एउटा हामीले रिपोर्ट दियो, यसरी चलाउन सकिन्छ, यो विकल्प हुन्छ, 5 बेड विकल्प छ। त्यही नीतिको आधारमा समिति बनाएर अब त्यो समिति भएपछि हामीलाई खर्च कस्टिङ कति हुन्छ, कसरी गर्न सकिन्छ, के हुन्छ भनेर फेरि हाम्रो आन्तरिक स्रोतबाट हामीले राज्य स्वास्थ्य विज्ञान प्रतिष्ठान अनि मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि अध्ययन गर्यौँ। फेरि त्यो अध्ययन गरिसकेपछि त्यसको आधारमा यदि यति खर्च हुन्छ यो हुन्छ भनेर फेरि सरकारको हामीलाई हाम्रो मन्त्रालयको विशेषज्ञको नेतृत्वमा एउटा प्रतिवेदन आयो। त्यो प्रतिवेदनको आधारमा अब के छ त प्रस्ताव बनाउने भनेको त सदन विधेयक लिने हो, त्यो विधेयक कर्णाली प्रदेश सरकारले पास गरेपछि बल्ल लागू हुने हो नि त। त्यो भएर यो वर्षको नीति कार्यक्रममा आएको भनेको संरचनागत रूपमा पनि अगाडि बढ्ने भनेर कानुनी संरचना बनाएर अगाडि बढ्ने, त्यसको लागि चिकित्सा सेवा आयोगको अनुमति लिनुपर्ने कुरा छ। त्यो भएर यो सबै गर्ने गरी भनेर नीति कार्यक्रम ल्याएपछि त्यो बाटो खोलेर यसरी काम सुरु गर्ने भन्ने हिसाबले आएको अवस्था हो।
3: कर्णाली प्रदेशमा चाहिँ जुम्लामा पनि छ, अब संघ सरकार मात्र पर्छ होइन, त्यो चाहिँ यो सुर्खेतमा चाहिँ त्यो अस्पतालको सेवा प्रभावलाई अझ सहज बनाउने भन्दा पनि यो प्रतिष्ठानतिर गयो सरकार भन्ने छ क्या, केही सरकारवालाहरूसँग कुरा गरेका थिए, यो किन चाहियो, यहाँ चाहियो, किन चाहियो सुर्खेतमा?
2: दुईटा, एउटा हामीसँग बिरामी छ, सेवा सुविधा बढाउने भनेको के हो भन्दा क्वालिटी सेवा दिने हो। अहिले हामीसँग भएको बिरामीलाई एकजना विषय डाक्टर छैन, अनि जति पनि कुनै छ त अनुभवी डाक्टर छैन, छात्रवृत्ति कराएकोबाट हामी चलाइरहेको छौँ। अब यहीँ राम्रो स्तरीय सेवा चाहियो भने के चाहियो, त्यसको लागि त एउटा एकजना एमबी पढाएर सरकारले फाइदा छैन, 3 लाखभन्दा तलको त्यो चाहिँदैन, 3 राख्ने भने 9 लाख हो, अनि पढ्नेहरूलाई पनि हेल्थकेयर हुन्छ मान्छेलाई, त्यसलाई पनि पैसा दिने हो, अनि 3-9 लाख अनि उसले 50,000 दिए पनि परिवार 1 लाख दिए पनि 10 लाख रुपियाँ दिएर एकजना मान्छे पढाउने हो क्या महिनामा, महिनामा एकजना विद्यार्थी पढाउने 10 लाख पनि सरकार लगाउने हुन्छ सिटेट तलबमा, त्यो बाहेक अरू छोडेर, अनि महिनाको 15 लाख खर्च गरेर एउटा मान्छे उत्पादन गर्नु भने त्यो पढाएको लागि फाइदा छैन नि त, त्यो त सेवाकै लागि नै यसलाई प्रतिष्ठा बनाउनु पर्यो भन्ने कुरा हो।
3: यो त्यहाँ जनशक्ति अभाव पनि छ कर्णाली प्रदेशमा, प्रदेश अस्पताल सहित जिल्ला अस्पतालहरूमा पनि जनशक्ति अभाव छ होइन, यो जनशक्ति अभाव हटाउनको लागि पनि यो प्रतिष्ठान यहीँ डाक्टर पढाउन थालियो भने त्यसले सहजता ल्याउँछ होइन।
2: अहिले जिल्ला तह हामी विषयको डाटा छैन भनेर कोही उठाउँदै हुन्छ, एउटा विषय डाटा हुँदैन भने त यहाँ विषयको बनाएर जिल्ला जाने गर्छ, विषय र लिएर जहाँ चाहिँ आइदिन्छ त।
3: मृगौला डायलाइसिस सेवा पनि सञ्चालन भइरहेछ प्रदेश अस्पताल सुर्खेतबाट, त्यो सेवालाई दैलेख जिल्ला अस्पतालसम्म पुर्याउने विस्तार गर्ने भनेर पनि नीति कार्यक्रममा भनिएको छ, दैलेख अस्पतालसम्म पुर्याउने योजना यही अब सुरुवात भइसक्यो कि यो त्यो कार्यक्रममा मात्रै आएको हो?
2: त्यसको फाउन्डेसन सबै तयार भयो, दैलेखमा 5 मेसिन पनि जडान भइसक्यो, त्यसको ब्याकअप पनि जडान भयो, अनि त्यसको लागि 3 महिनाको तालिम लिनुपर्छ यो भक्तपुरमा गएको अस्पतालबाट, त्यो मृगौला प्रत्यारोपण केन्द्रमा 3 महिनाको तालिम लिएर सर्टिफाई भएको 3 जन्छ चाहिन्छ, हामीसँग 3 महिनाको तालिम लिएर 3 नर्सिङ चाहिँ सेवा लिइस तालिम लिइसक्नुभयो, त्यहाँ चाहिने भने पनि इन्टर मेडिसिनको डाँचो त्यो डाँचो पनि दैलेख हुनुहुन्छ, र एकजना अपरेटर भन्ने हुन्छ जसले जुन मेडिसिन सञ्चालन गर्छ, अपरेटरको 1 महिना तालिम हुन्छ, अपरेटर तालिम पनि 2 लिइसकेको हुनाले 3 नर्सिङ स्टाफ तालिम प्राप्त, 2 अपरेटर, 1 मेडिकल, 1 एमडी विषयको डाँचो पनि भएको हुनाले अब सेवा सुरु गर्नलाई पहिला 3 आइसियू जस्तो राखेर अप्ठ्यारो भयो भने आइसियूमा राख्ने गरी त्यो तयारी सबै भएको, अब सेवा उद्घाटन कहिले गर्ने भन्ने कुरामा चाहिँ त्यो सबैको महिनाभित्र नभए साउनको साउनको पहिलो साता उद्घाटन हुन्छ, त्यही त्यो तयारी भइरहेको अवस्था हो।
3: प्रणालीको समग्र स्वास्थ्यमा आमूल परिवर्तन ल्याउन र सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्ने गरी के चाहिँ योजना बनाइरहनु भएको छ?
2: यही वर्ष नीति कार्यक्रममा सबै जिल्लामा हामीसँग 76 जना मेडिकल विशेषज्ञ डाक्टरको दर्जा निकाले थियो, त्यो 76 जनालाई फुलफिल गरेर जिल्ला तहमा भएका अस्पतालहरूलाई सेवा केन्द्रको रूपमा विकास गर्ने भन्ने हिसाबले लागिरहेको छ। त्यही गरेर नीति कार्यक्रम पनि आएको छ, त्यो अनुसार अगाडि पनि बढेको अवस्था छ।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम।
4: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
2: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385247442, मोबाइल नम्बर 9858040913 र 9754769993।
3: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले बाढ़ीले डोल्पाको गौरी गाउँका बासी तरासमा कर्णाली नदीमा 2 शव भेटिए, परिचय खुल्न बाँकी। असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% रोपाई, पोहोरको तुलनामा करिब 31% कम लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका एक स्थित बालुकुनादेखि चल्लीसल्लासम्मको सड़क कालोपत्र हुन भएको छ। सड़क स्तर उन्नति तथा कालोपत्रका लागि आगामी आर्थिक वर्षमा 1 अर्ब रूपियाँ बजेट विनियोजन भएको छ। कर्णाली करिडोर आयोजनाले बजेटको व्यवस्था भएसँगै यो खण्डको सड़क स्तर उन्नति गर्ने अघि बढ़ने निश्चित भएको जनाएको छ। पहिरो खस्ने वर्षमा बारम्बार सड़क अवरूद्ध हुने तथा सुक्खा पहिरो समेत जाने समस्या भएकाले स्तर उन्नति तथा कालोपत्र कार्य चाँडै अघि बढ़ाइने भएको छ। 13 किलोमिटर लम्बाई रहेको सड़क यो खण्डमा आउँदो साउन महिनामा टेन्डर प्रक्रिया अघि बढ़ाइने र त्यसपछि निर्माण कार्य शुरू गरिनेछ। यो खण्डमा विशेष गरी खच्चामा मेसिनरी वाल, ग्याबियन संरचना तथा जैविक प्रविधिबाट निर्माण कार्य गरिनेछ। यसैबीच खुलालु सलिसल्ला सड़क खण्डमा खुलालु बालुकुना सड़कका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी बजेट व्यवस्था गरेपछि निर्माण कार्य अघि बढ़िरहेको छ। ती पुल निर्माणका लागि करिब 62 करोड़ रूपियाँ बजेट सुनिश्चित गरिएको आयोजनाले जनाएको छ।
1: हुम्लालाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा हुम्ला जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले कुल 3371 बालबालिका पूर्णखोपबाट लाभान्वित भएको बताउनु भएको छ।
2: असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% मात्र रोपाई भएको छ। कृषि विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिय हुँदा देशैभरको रोपाई प्रभावित भएको उल्लेख छ। विभागले कर्णाली प्रदेशमा कुल 43,290 हेक्टर क्षेत्रफल मध्ये 17,549 हेक्टरमा अर्थात 40.5 हेक्टरमा मात्र रोपाई भएको जनाएको छ। पोहोर यही अवधिमा कर्णालीमा 71.7%

0: ले रोपाई भएकोमा यसपालि निकै कम रोपाई भएको छ। प्रतिशतका आधारमा सबैभन्दा बढी रोपाई भएको सुदूरपश्चिम प्रदेशमा पनि गत वर्षको तुलनामा यसपालि सुस्तता देखिएको छ। सुदूरपश्चिमको कुल 1,54,950 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 57.9% अर्थात 89,742 हेक्टरमा मात्रै रोपाई भएको छ।
1: उता धान उत्पादनमा निकै अगाडि रहेको बर्दियामा असारको तेस्रो सातासम्म 30% मात्रै धान रोपाई भएको छ। असार 15 पानी परेपछि धमाधम धान रोपाई शुरू भएको बर्दिया जिल्लामा हालसम्म 30% धान रोपाई सम्पन्न भएको हो। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा जेठको अन्तिम सातादेखि नै धान रोपाई शुरू भएको थियो। लामो समयको खडेरीका कारण सिंचाई नहुँदा ती स्थानमा रोपाईले गति लिन सकेको थिएन। रोपेको गरा सिंचाई अभावका कारण चिरा पर्न थालेपछि रोपाई सुस्त भएको थियो भने केही दिन अघि पानी परेपछि बर्दिया जिल्लाभर धान रोपाईले तीव्रता पाएको हो। नदीमा पानीको मात्रा बढेपछि बबई सिंचाई आयोजना राजापुर सिंचाई व्यवस्थापन कार्यालयले पानी धेरै छोडेका छन्। सिंचाई नपुगेका स्थानमा किसानले भूमिगत पानीबाट सिंचाई गरी धान रोपिरहेको जनाइएको छ।
0: धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। लभने अर्को छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रति

0: Insomnia Extreme Energy Drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9858519960, 9841919336 र 9848289966।
5: सबैको मन सुने
0: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनारामा हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको रावलको भनाइ रहेको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। सह आयोजक मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिकोको घरेलु मैदान अर्जेन्टका संघशालामा बिहान भएको खेलमा इङ्ल्याण्डका लागि जुड बेलिङ हामले 2 तथा कप्तान ह्यारी केनले 1 गोल गर्नुभयो। मेक्सिकोका जुलियन क्विनो नेस र राहुल जिमी नेसले 1-1 गोल गर्नुभयो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। यसअघि अर्को आयोजक टोली क्यानाडा पनि अन्तिम स्वरबाट बाहिरिसकेको छ। खराब मौसमका कारण मेक्सिको र इङ्ल्याण्ड बीचको खेल 1 घण्टा ढिला शुरू भएको थियो। इङ्ल्याण्डले अब क्वार्टर फाइनलमा नर्वेसँग खेल्नेछ। यस्तै आजै भएको खेलमा 5 पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पार्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। डेब्यू विश्वकपमै उत्कृष्ट प्रदर्शन गरिरहनुभएका एर्लिङ हालान्डले 2 गोल गरेपछि नर्वेले ब्राजिललाई 2-1 हराएको हो।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।

0: बाढीले डोपाको गैरी गाउँमा बासी त्रासमा कर्णाली नदीमा दुईवटा सब भेटिए, परिचय खुल्न बाँकी।
1: असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% मात्रै रोपाई, पोहोरको तुलनामा करिब 31% कम।
0: प्रदेश अस्पताल सुरक्षितलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानून बनाउने प्रदेश सरकारको तयारी, अस्पताल व्यवस्थापनमा भने निकै चुनौती।
1: र नर्वे र इङ्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, सर्वाधिक 5 पटकको विजेता ब्राजिल र सह आयोजक मेस्कीको प्रतियोगिताबाट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ, त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
5: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
4: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
7: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
8: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
7: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
8: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
7: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
8: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
7: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
9: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0 67 र 9869 54 78।
7: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।

0: ओहो भिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 84 45 875।
4: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, परिगा बजार, बर्दिया।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हेरेको के?
5: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र

0: मोहन भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 33 582।
1: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
5: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
6: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
8: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
9: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुँ।
1: अघि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
2: उहाँहरू जानुहुन्छ जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन गर्छौँ।
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावश

0: हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
2: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
1: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
3: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रस्तममा उभिएर उत्तर दिनै पर्छ।
1: त्यस्तै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
4: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सामान्य सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता ठूला गफ हाने, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन,
1: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली

0: देशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यका भित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म स्व व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाका जी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौं।
1: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि भए पनि हुन्छ भनेका छैनौँ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौँ, दिन्छौँ मिल्नेसम्मलाई।
0: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना।
1: अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
0: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
1: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
0: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ
1: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं। मैले कुरा राखेको थिएँ अनि त्यो अनुसार चाहिँ शिर सरसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने लागि राख्नु भनेको छ। हामीलाई अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई, यस्तो बर्खामा बाहिर जाऊ भनेर त्यतिकै बाहिर गेटाएर हुलिएर पनि राज्यले गर्न खोजेको पनि होइन।
0: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
1: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सबै धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छौँ।

0: खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: युक्रेनी वायुसेनाका अनुसार रूसलाई किएभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी किएभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
0: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: अवस्था। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
0: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ सधैँ हजुरको कथ कथ कहिले छोराले घुमाउनु नआएन भन्नुहुन्छ आज तीर्थ जाने अब उतै मन्दिर सन्दिर घुम्ने उतै रमाएर आउने हुन्न बा
1: तीर्थ हेर्नु आएर छोराले तीर्थ लानु
2: हुन्छ
1: हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ह